0: देवी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 3 गते आइतबार सन् 2026 मे 17 तारीक अधिक जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
0: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
4: न्यूनतम संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
1: तत्काल चिनीको अभाव नहुने मौजदात 8 महिनालाई पुग्ने भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
0: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
1: र विश्वकप क्रिकेट लीग 2 मा नेपालले अमेरिकालाई 9 विकेटले हरायो कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। खोला नाला नदी र सड़क किनारका मात्र नभई देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अर्थात अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाटै मिचेर अतिक्रमण गरिएको हो। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको

40 रोपनी 6 आना जग्गा अतिक्रममा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रममा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गोठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको जग्गा अतिक्रममा परेको पाइएको हो। सरकारी जग्गा हिनामिना बारे छानबिन गर्न गठित रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिश समेत गरेको थियो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था भने निराशाजनक छ। दशकौंसम्म पनि यो प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। झण्डै 3 दशकदेखि यो प्रतिवेदन सरकारी दराजमा थन्किएको छ। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।

0: सकिएको छैन। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने हरेक चिया कन्साइनमेन्टको विस्तृत विवरण पहिले अनलाइन पोर्टलमा दर्ता गर्नुपर्छ। प्रयोगशालामा परीक्षण अनिवार्य हुने र परीक्षण रिपोर्ट नआएसम्म गोदाममै होल्ड गर्नुपर्ने हुन्छ। पहिले भन्साल क्लियरेन्स भएर ट्रक सिधै गोदाममा पुग्ने गरेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ता बताउनुहुन्छ। भारतको अवरोधले दुई हप्तादेखि चिया निकासी ठप्प शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड बमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्री वितरण हुँदा केही वर्ष पछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढ़ेको छ। नेपालमा सन् 1965 भन्दा अघिसम्म दुईजना मध्ये एकजनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो। सरकारले पाँच वर्ष लगाएर गरेको अनुसन्धानले 55% मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् 1973 अनिवार्य रूपमा आयोडिन भएको नुनको आयात गर्न निर्देशन दिएको थियो। सन् 1965 शुरू भएको अनुसन्धान सन् 1970 सकिएको थियो भने आयोडिनयुक्त नुनको प्रयोग सन् 1973 पछि मात्र शुरू गरिएको थियो। त्यसपछि क्रमशः आयोडिनको कमीले हुने समस्या घट्दै गएको हो। सरकारले आयोडिनको मात्रा भएको नुन खरिदका लागि साल ट्रेडिङ कर्पोरेशनलाई मात्र निर्देशन दिएको थियो। त्यसपछि आयोडिनको कमीले हुने सुस्त मनस्थिति, गलगाँड, गर्भवती महिलाको बच्चा खेर जाने समस्या, अल्छी लाग्ने, पढ़ाई लेखाईमा कमजोर, शारीरिक तथा मानसिक समस्या जस्ता रोग घट्दै गएको हो। तर पछिल्लो समय बजारमा आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्री वितरण भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बजारमा आयोडिन नभएको नुन बिक्री वितरण भइरहेको जानकारी आफूलाई प्राप्त भए पनि त्यसलाई नियन्त्रण गर्ने निकाय आफू मातहत नरहेको बताउनुभयो। साधारण नुनका हकमा भने जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा तोकिएको छ। सरकारले नुनको गुणस्तर कायम राख्न तथा जनस्वास्थ्य संरक्षणका लागि यी मापदण्ड लागू गरेको हो। बजारमा आयोडिन नभएको नुन जनस्वास्थ्यमा गम्भीर खतरा आजको गोर्खापत्रमा खबर छ।
0: कायाकैरनमा प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: त्यसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण, जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन, तत्काल चीनीको अभाव नहुने, मौजदात 8 महिनालाई पुग्ने, भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प, बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सर्वोच्च अदालतले झण्डै 1 हप्ताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम वा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको हो। यसबाट सरकारले प्रक्रिया नपूर्या निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक जेठ 1 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। त्यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै वैशाख 25 सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी गरिएको थियो। सरकारको निर्णयमा अदालतको रोक, प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता, कान्तिपुर दैनिकमा खबर छ।
1: आर्थिक पारदर्शिता, मितव्ययिता, सार्वजनिक जमीन संरक्षण अभियान, प्रशासनिक सुधार र सुशासनको नारासहित शुरू भएको बालेन शाह नेतृत्वको सरकार छोटो समयमै चर्चामा रहँदा पछिल्ला दिनमा आलोचित पनि बन्दै गएको छ। संसदप्रतिको उत्तरदायित्व, राष्ट्रपतिप्रति गरेको व्यवहार, अध्यादेश मार्फत शासन सञ्चालन र अदालतले केही निर्णय रोकेपछि देखिएको विवादले कतिपयले सरकारको कार्यशैलीमा प्रश्न उठाइरहेका छन्। सुनौ यो सामग्री।
2: प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ। सार्वजनिक जवाबदेहिता नहुनु, कम बोल्नु, संवैधानिक संस्थाहरूप्रतिको अवमूल्यनले सरकार आलोचित मात्रै नभई नागरिकमा एक किसिमको निराशा छाएको छ। धेरै ठूलो आशा र अपेक्षाका साथ झण्डै 2/3 नजिकको सरकारले छोटो समयमा केही परिणाममुखी काम गरे पनि प्रधानमन्त्रीको कार्यशैली र सरकारको काम गराईको प्रक्रियामा भने प्रश्न उठेको छ। राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल।
3: संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको, जनतासँग सधैँ डे टु डे घटनासँग संवादमा हुनुपर्छ उसले। संसदमै उहाँ जुन देखियो, राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण, उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनुभयो, त्यो मर्यादा एकदम विपरीतको कुरा हो, एकदम ज्यादै अशोभनीय। त्यस्ता कुराहरू अब सांसदै आउँदै नआउने, कुरै नसुन्ने, सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन। त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन। यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ। सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ स्थिति। प्राइम मिनिस्टरको यो सिस्टम हो, प्राइम मिनिस्टर आउनै पर्छ, उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन। उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो। अनि राष्ट्रपतिबाट उठेर जाने त्यो कहीँ त्यो कानुनमा छ, त्यो मर्यादा क्रम हो। मर्यादा क्रम पनि चाहिन्छ, प्रक्रिया पनि चाहिन्छ, त्यो कुरा बुझिनु पर्यो नि त।
2: सरकारको परिणाम दिने चाहना सकारात्मक भए पनि आम नागरिक प्रति जवाबदेही नभन्दा अन्यलको अवस्था सृजना भएको छ। संसद, अदालत, राजनैतिक दल र प्रशासनसँग समन्वय नगरी अघि बढ़दा राज्य संयन्त्र निरंकुश बन्न खोजेको टिप्पणी भइरहेको छ। प्रधानमन्त्रीको मौनता वा कम बोल्ने आफ्नै स्वभाव भए पनि लोकतान्त्रिक प्रणालीमा संवाद संसद र आम नागरिक प्रति भने उत्तरदायी हुनै पर्ने विश्लेषकहरूको भनाइ छ।
3: पोलिटिकल लिडरसिपमा संवाद पनि नभए हुँदैन, संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन। आफ्नो कुरा लानु पर्यो, उसको कुरा सुन्नु पर्यो, ल्याउनु पर्यो। प्रधानमन्त्री भइसकेपछि उहाँ प्राइम मिनिस्टरल सिस्टम हो यो, त्यो कुरा बुझिनु पर्यो नि त, क्याबिनेट सिस्टम हो। त्यस कारणले उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन।
2: प्रधानमन्त्री शाहको आगामी दिनमा यस्तै शैली रह्यो भने व्यक्तिगत छविसँगै संस्थागत रूपमा यसको असर सत्तारूढ़ दल रासोपालाई समेत पर्ने देखिन्छ। यस्ता घटनाक्रमले वैकल्पिक राजनैतिक शक्तिहरूप्रति आम नागरिकको जनविश्वास घट्ने देखिन्छ। यसका लागि प्रधानमन्त्री स्वयंले पनि आफूलाई परिस्थिति अनुकूल सार्वजनिक रूपमा जवाबदेही बनाउँदै कसरी अघि बढ़ने त? फेरि एकपटक प्राध्यापक डाक्टर लोकराज बरालको सुझाव।
3: न्यूनतम म्याक्सिमम भन्दिनँ, न्यूनतम चाहिँ संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई। र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
1: राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बरालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
2: बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि छानबिन अघि बढ़ाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सीआईबीले थप 3 कसुरमा छुट्टा छुट्टै छानबिन अघि बढ़ाएको हो। ब्यूरोका अनुसार भट्ट विरूद्ध बीमा सम्बन्धी कसुर, धितोपत्र सम्बन्धी कसुर र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। उहाँलाई सीआईबीले नै गएको चैत 19 सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ गरी विभागमा बुझाएको थियो। विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ। सीआईबीको अनुसन्धान भने अहिले चलिरहेको एआईजी मनोज केसीले बताउनुभयो। भट्टसँगै शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ती कसुरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोड़िएका अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको सीआईबीले जनाएको छ। बिचौलिया भट्टमाथि 3 कसुरमा छानबिन गर्दै सीआईबी आजको नयाँ पत्रिकामा खबर छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। चरीचरणको अभाव, वन विनाश र सरकारको उपेक्षाका कारण सर्लाहीमा मौरीपालक किसान वर्षेनी घट्दै गएका छन्। 2 दशक अघिसम्म 300 हाराहारीमा मौरीपालक किसान रहेको सर्लाहीमा अहिले अधिकांश किसान यो पेसाबाट पलायन भइसकेको अवस्था छ। सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 22 वर्ष अघि 10 घरबाट व्यावसायिक मौरी पालक बन्नुभएका बडालले बीचमा 60-70 वटासम्म पुर्याएर अहिले फेरि 30 घर मात्र राख्नु भएको छ। उहाँ भन्नुहुन्छ, चराउने ठाउँको अभाव, बालीनालीमा बढ़दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलिया हावी हुँदा अब त मौरी पालन गर्न पनि जागर छैन। सिसौ र रौदिलोको बिरूवा रहेको ठाउँमा जति मौरी चर्न पाउँछन् त्यति नै बढ़ी मह उत्पादन हुने किसानको भनाइ छ। तर हिजो आज वनमा यी दुवै बोट बिरूवा मासिएका छन्। स्थानीय स्तरमा चरीचरणको अभाव भएपछि किसानले बाहिरी जिल्लामा समेत मौरी चराउन पुर्याउँछन्। प्युठान, परासी, चितौन, बारा लगायत अन्यत्र मौरी चराउन लैजाँदा स्थानीय तह, वन कार्यालय र वन समूहले अवरोध गर्दा मार परिरहेको लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक किसान रवि भण्डारीको गुनासो छ। उपेक्षामा मौरी पालन, किसान पलायन, घट्दै मह उत्पादन, गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर. इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ. जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनु पर्ने नयाँ नियम इरानले ल्याउँदैछ. यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा बुझिएको समाचार संस्था अल जजिराले जनाएको छ. यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकोले विश्व बजारमा मूल्य वृद्धिको पनि सम्भावना बढ़ेको छ. विश्वको झण्डै 20% तेल आपूर्ति यही मार्ग भएर जान्छ. कतार, साउदी अरब, यूएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ. चीन, भारत, जापान, दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढ़ी प्रभावित हुने देखिन्छ. तेहरानमा युद्धपछि मूल्य वृद्धि अत्यधिक बढ़ेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्ती बनेको खबरमा उल्लेख छ. इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ.
2: अब केही खेल खबर. आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ. अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो. नेपालका कुसर भुर्तेलले शतकसहित 119 रन बनाए. यस्तै आसिफ शेखले 58 रन जोड़े. हिजोको खेलबाट एक दिवसीयमा डेब्यू गरेका इशान पाण्डेले अभिजित 20 रन बनाए. त्यसअघि त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमा अल आउट भएको थियो. यो श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपालले आफ्नो तेस्रो खेल भोलि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ.
1: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले हराएको छ. हिजो इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो. कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो. अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ तालिकाको सातौं स्थानमा छ. आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले खेल्दैछन्। त्यस्तै बेलुका 7:45 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्नेछन्. अब केही खबर संक्षेपमा. आजदेखि मल मास अर्थात अधिक मास शुरू भएको छ. आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ.
2: आज दिउँसो सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ. यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ़ने सम्भावना छ. रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै ठाउँहरूमा हावाहुरी चल्ने अनुमान छ.
1: चालू आर्थिक वर्ष 82-83 वैशाखमा 3,52,30,22,000 बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ. वैशाखमा 113 परियोजनामा त्यस बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्क छ. यो चालू आर्थिक वर्षको असोजताकै उच्च हो. यद्यपि गएको आर्थिक वर्षको वैशाखको तुलनामा भने कम हो. गएको आर्थिक वर्षको वैशाखमा 9,09,22,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको थियो.
2: भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ. त्यसका लागि नाकाका मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणको आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ. भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ. ती स्क्यानरले यात्रुको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्र अगाडि बढ़न अनुमति दिने गरेका छन्। त्यसका साथै यात्रुहरूका सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ.
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत हिजो शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याकचित सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको

0: जानकारी दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गरी दैलेखको दुलु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्क्याउने र अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले परिसरको टोलीले सुर्खेत घर भई काठमाडौँको शंखमूल बस्ने 22 वर्षीय प्रकाश खड्कालाई हिजो पक्राउ गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै वडा सचिव भण्डारीलाई फोन मार्फत उनले धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति निकाल्दै सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानूनी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो। छाता ओढ्नु घाममा, हिरा फोड्नु काममा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण, जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
2: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
1: तत्काल चिनीको अभाव नहुने, मौजदात 8 महिनालाई पुग्ने, भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
2: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी, एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
1: र विश्वकप क्रिकेट लीग 2 नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
2: र अन्त्यमा आजको कार्टुन, अविनले बनाउनु भएको कार्टुन बालेन नेतृत्वको सरकारले गरेका कतिपय निर्णय र त्यसमा अदालतबाट भएका फैसलासँग सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालयमा एकजनाले सर्वोच्चका विभिन्न आदेशहरू हेर्दैछन् अनि उनी भन्दैछन्, यो नगर भनेर, यो छाड भनेर, यो रोग भनेर, धन्न बोल भनेर आदेश आ रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गन्दलाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 522 148 र 520 702।

0: कर्णाली प्रदेश सरकारको बेरुजू बढेर 4 अर्ब 73 करोड नाग्यो, बजेट कार्यान्वयन पनि कमजोर।
1: मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय पर्यटकको संख्या बढ्दै, हुम्लाका व्यवसाय उत्साहित।
0: दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश फड्का पक्राउ, थप अनुसन्धान हुँदै।
1: र आईसीसी विश्वकप क्रिकेट लिग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइलाका साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको बेरोजू बढ़ेर 4 अर्ब 73 करोड़ 56 लाख नागेको छ। लेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष 81-82 मात्रै 77 करोड़ 35 लाख 62 हजार रूपियाँ बेरोजू थपिएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 कर्णालीको बेरोजू रकम 4 अर्ब 12 करोड़ 5 लाख 84 हजार रहेकोमा 13 करोड़ 64 लाख 58 हजार रूपियाँ मात्रै असल भएको छ। महालेखा ले प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी 137 कार्यालयको 37 अर्ब 19 करोड़ 80 लाख 76 हजार रूपियाँको लेखा परीक्षण गर्दा यति बेरोजू रकम कायम भएको हो। कर्णाली प्रदेशमा वित्तीय अनुशासन कमजोर रहेको महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन तथा कर्णाली प्रदेशको 8 औं प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार 7 प्रदेशमध्ये कर्णाली प्रदेशको बेरोजू प्रतिशत 2 नम्बरमा उच्च छ भने बजेट खर्च गर्ने क्षमता सबैभन्दा न्यून रहेको छ। वित्तीय कार्य सम्पादनका दृष्टिले पनि कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ। 2081-82 सालमा 31 अर्ब 41 करोड़ बढ़ी कर्णाली प्रदेशले कुल वार्षिक बजेटको रहेकोमा 63.67% मात्रै खर्च गर्न सकेको छ। कारण बमो जिम रित नपुर्याएर कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमलाई महालेखाले बेरोजूको रूपमा परिभाषित गरेको छ।
0: उता सुदूरपश्चिम प्रदेश सरकारको बेरोजू एक वर्षमै करिब 60.5 करोड़ थपिएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 60.48 करोड़ 89 लाख रूपियाँ रहेको उल्लेख गरेको छ। यो कुल लेखा परीक्षण गरिएको रकम 39.49 करोड़ 91 लाख 55 हजारले बढ़ी हो। अघिल्लो आर्थिक वर्ष 2080-81 कुल 35.62 करोड़ 59 लाख 77 हजार रूपियाँको लेखा परीक्षण गर्दा कुल 50.06 लाख 93 हजार बेरुजू रहेको थियो, जुन कुल बेरुजू लेखा परीक्षण गरिएको रकमको 1.14% रहेको थियो। यसअनुसार प्रदेश सरकारको बेरुजू दर पनि 0.12% वृद्धि भएको छ। यसैले सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजू 3 अर्ब 58 करोड़ 89 लाख 9 हजार रूपियाँ पुगेको छ।
1: दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ पर्नु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले भण्डारीलाई पक्राउ गरेको जनाएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 वीरेन्द्र चोक घर भई काठमाडौँ शंखमूल बस्ने 22 वर्षीय खड्कामाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरेर धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालय खड्कालाई तत्काल कानूनको दायरामा ल्याई आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन सम्बन्धित सुरक्षा निकाय एवं अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको थियो।
0: वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लिन थालेको छ। सिजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको, 4 दिनमा मात्र 169 जना हुम्ला पुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री पुगेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। उहाँका अनुसार वैशाख 30 गतेदेखि आउन शुरू गरेका यात्री मध्ये 4 दिनमा भारतीय 147 र अन्य देशका 22 यात्री सिमकोट पुगेका हुन्। प्रतिकूल मौसमका बावजूद हिजो मात्रै 3 उडान भरेको समिट इयरको जहाजबाट 47 तीर्थयात्री सिमकोट पुगेका छन्। हिजो गएका 23 जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नु परेको जनाइएको छ। गत चैत 21 गतेको मन्त्री परिषदको निर्णय अनुसार शनिबार र आइतबार सार्वजनिक विदा भएका कारण परमिट आउन ढिलाइ भएपछि 23 भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन्। मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन शुरू भएको 4 दिनको संख्या हेर्दा यो संख्या बढ़ने विश्वास गरिएको छ। विक्रम सम्वत 2072 महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन शुरू भएको थियो। बीचमा कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा पर्यटक आउन बन्द गरिएको थियो। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष 4 महिनामा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए।
1: कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रानातालमा पछिल्लो 9 महिनामा 13,500 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको प्रोजेक्टले अवलोकन गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयले पछिल्लो 9 महिनामा 13,545 जना नागरिकहरू तथा बाह्य पर्यटकले रारा अवलोकन गरेका छन्। यस्तै रारा घुम्ने सिजन शुरू भएसँगै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चाप पनि बढ़ेको छ। समुद्री सतहदेखि 2,900 मिटर उचाइमा रहेको रारातालमा पछिल्लो समय आन्तरिक पर्यटकको उचाइमा पर्ने गरेको छ। रारातालमा ढुङ्गा व्यवसाय संघका अध्यक्ष विष्णु बहादुर रावलले 150 सम्म आन्तरिक पर्यटकहरू अवलोकनका लागि तालमा आउने गरेको बताउनुभयो। उहाँले बाह्य भन्दा आन्तरिक पर्यटकको बढ़ी रोजाई राराताल भएको बताउनुभयो। पछिल्ला दिनमा यसलाई रारा क्षेत्रमा स्थापना गरेका होटलहरू पनि भरिभरा हुने गरेको उहाँको भनाइ छ। रारा प्रवेश मार्गबाट 80 वटा घोड़ाको व्यवस्था गरिएको र यसले गर्दा यो स्थानबाट रारातालसम्म पर्यटकहरूलाई पुग्न सहज हुने गरेको अध्यक्ष रावलले बताउनु भएको छ।
0: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउ ठाउँमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
8: अब भोकै घर जाने कुरा पनि त भएन,
9: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
8: जहाँ पाए त्यही जाने पनि होइन। भैरव बजारको बाटो भन्दा पारि साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
10: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58950 र 98-480-79761।
11: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
12: नेपाल पे क्यूआर में आवत हुई ब्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी। मोबाइल बैंकिंग ऐप, वॉलेट, कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए। नेपाल पे क्यूआर, नेपाल के अपने क्यूआर।
13: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको बेरुजु बढेर 4 अर्ब 73 करोड़ नाग्यो, बजेट कार्यान्वयन पनि कमजोर, मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै, हुम्लाका व्यवसायीहरू उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर भेरी कडियर अन्तर्गत पर्ने जाजरको डोल्पा सड़क खण्डमा नयाँ 14 पक्की पुल निर्माण हुने भएको छ। सरकारले यो पुल निर्माण गर्न 1 अर्ब 27 करोड़ 20 लाख रूपियाँ बराबरको सहमति दिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सड़क योजना अन्तर्गत बाँकी पुल निर्माण कार्य अघि बढ़ाउन सहमति प्रदान गरेको भेरी करिडोर कार्यालयका प्रमुख नरेश प्रसाद केसरीले बताउनुभयो। पासागारदेखि डोल्पाको दुनेसम्म पर्ने 24 पुलमध्ये निर्माण हुन बाँकी रहेका 14 पुल निर्माणको लागि सरकारले बजेट सुनिश्चित गरेको छ। सरकारबाट सहमति प्राप्त भएसँगै अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अघि बढ़ाइने करिडोर कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले भने सहमति प्राप्त आर्थिक वर्षभित्र खरिद प्रक्रिया अघि नबढ़ाएर स्रोत सहमति निष्क्रिय हुने चेतावनी दिएको छ। मन्त्रालयले समयमै प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढ़ाउन सम्बन्धित निकायमा निर्देशन दिएको छ। जाजरकोटदेखि डोल्पासम्म जोड़ने भेरी करिडोर सड़कलाई कर्णाली प्रदेशकै रणनीतिक महत्व परियोजनाका रूपमा हेरिएको छ। डोल्पा 2075 सालमै राष्ट्रिय सड़क सञ्जालसँग जोड़िए पनि तल्लो बगरदेखि दुनैसम्मका विभिन्न खोल्सामा पुल नहुँदा वर्षायाममा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ। यस्तै करिडोर अन्तर्गत पर्ने दुनै मरिम तिन्चेत हो सड़क खण्डको निर्माण कार्य वर्षौंदेखि शुरू हुन नसक्दा माथिल्लो डोल्पाका स्थानीयवासी थप समस्यामा परेका छन्। हाल पुल निर्माण शुरू भएका 10 पुल मध्ये तीनवटा पुल निर्माणको जिम्मा पुल सेक्टर सुर्खेतले र अन्य सातवटा पुल निर्माणको जिम्मा करिडोर कार्यालय आफैले गरिरहेको छ। करिडोर कार्यालयका अनुसार निर्माणाधीन पुल मध्ये तीनले र ठहरे पुल अन्तिम चरणमा पुगेका छन् भने बाँकी पुलको काम प्रारम्भिक चरणमा रहेको छ। पुल सेक्टर सुर्खेतले हेरिरहेका पुल मध्ये जाजरकोटको तल्लो बगर स्थित भिरी नदीमा पुल निर्माण भइरहेको छ।
0: नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टीलाई फुटाउने वा जुटाउने मुख्य जिम्मेवारी नेतृत्वकै काँधमा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशमा शुरू भएको कांग्रेसको वृहत एकता तथा भावी कार्यदिशा सम्बन्धी कार्यक्रममा बोल्दै नेता खड्काले पार्टी अहिले गम्भीर मोडमा रहेको बताउनुभयो। खड्काले पार्टी विभाजनको डिलमा रहेको भन्दै आफू त्यो बाटोमा जानु हुँदैन भन्ने पक्षमा रहेको दावी पनि गर्नुभएको छ। खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको तर्क गर्नुभयो। आफूलाई भेट्न आएको बेला सभापति थापालाई सम्पूर्ण पार्टीको नेतृत्व सम्हाल्ने गरी अघि बढ़न सुझाव दिएको उहाँको भनाइ छ। विगत स्मरण गर्दै खड्काले तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाकै कारण पार्टी फुटेको र पुनः एकीकरण पनि उहाँकै पहलमा सम्भव भएको बताउनु भएको छ।
1: धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 शुरू भएको छ। सुदूरपश्चिम विकास फाउण्डेशनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा शुरू भएको दुई दिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवालाई रोजगारी र आय आर्जनसँग जोड्ने आवश्यक रहेको उल्लेख गर्दै प्रदेशमा भएका सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सीमित स्रोत साधनका बावजूद जनताका आवश्यकतालाई सम्बोधन गर्न स्पष्ट र कार्यान्वयनयोग्य जरूरी रहेको पनि बताउनु भएको छ। प्रदेशमा गरीबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनमा चुनौती अझै कायम रहेको उहाँको भनाइ छ। यो छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका विषयमा सुझाव दिने विश्वास लिएको मुख्यमन्त्री शाहले बताउनुभयो। पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिममा पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश समृद्धितर्फ अघि बढ़न नसकेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले प्रदेशको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने मद्दत पुग्ने पनि विश्वास लिएको बताउनुभयो। पूर्व मन्त्री नरेश शाहले कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्नु रहेको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
14: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी, भोलिको उपलब्धता, गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क प्रा परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर, सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
15: हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 9812141116। फेरि सुन्नुहोस् है 9812141116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
16: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
15: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जनको समय 12 बजे।
17: 72284 र 97498640
18: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्ला फाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने गरी निर्णय गरेका हुन्। नगर प्रमुख हेमराज ओझाले पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको बताउनु भएको छ। शुक्ला फाटा नगरपालिकाले पनि बढ़दो गर्मीका कारण यही जेठ 4 गतेदेखि वर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ।
18: सरकारले प्रशासनिक सुधार, मितव्ययता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालयमा चाहिँ कायम गरिएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली जति राशि स्वीकृत गर्दै मन्त्रालयको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएका छन् भने समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर 8 मन्त्रालय कायम गरेको छ। साथै शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधिको क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूमा अर्थ, गृह, परराष्ट्र, रक्षा तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत राखिएका छन्। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए।
0: हेरी खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालका कुशल भुर्तेलले 119 रनको शतकीय पारी खेल्दा आसिफ शेखले 58 रन बनाउनु भयो भने आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाउनुभयो। टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट हुन पुग्यो। अमेरिकाका समित पटेलले 83 र सुहान जय सूर्यले 50 रन बनाउँदा नेपालका दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिनुभयो। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 स्थानमा छ भने अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
18: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। कोलकाता 29 रनले विजय भएको छ। इडियन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 बलमा 93 रन जोड्नुभयो। अङ्ग क्रिस रघुवंशीले 44 बलमा 82 रनमा अभिजित रहनुभयो। क्यामरन ग्रिसले भने 28 बलमा अभिजित 52 रन जोड्नुभयो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछाडिको गुजरातले 4 विकेट गुमाएर 218 रन मात्रै बनाउन सकेको हो। गुजरातका कप्तान शुभमन गिलले 49 बलमा 85 रन बनाए पनि जिताउन सक्नु भएन। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ तालिकाको सातौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 बजे पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछ भने बेलुका 8:15 बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन्।
0: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
18: कर्णाली प्रदेश सरकारको बेरुजु बढेर 4.73 अर्ब नाग्यो। बजेट कार्यान्वयन पनि कमजोर।
0: मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै हुम्लाका व्यवसायी उत्साहित।
18: दैलेखको दुलु नगरपालिका वडा नम्बर 13 का वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्का पक्राउ। थप अनुसन्धान हुँदै
0: र आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित। अवश्य तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
19: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
20: खुसीको खबर,
21: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
20: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
22: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
20: साइना मेडिकल हलका सेवाहरू,
23: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
22: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
21: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
22: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
20: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जन स्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
21: साइना मेडिकल हल भुरी गाउँ
23: बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त, कताको तयारी हो?
3: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
2: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
3: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
2: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
3: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
2: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 9851-72681 र 9861-24650।
4: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
24: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैठाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राजा रिजाल 9869-71777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
25: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: दुई गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से भनेको त छातैको बिर्सेछु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
3: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
1: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
4: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हुने कान्छी।
5: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815948001 र 9866949140।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक रिगा बजार बर्दिया।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अङ्कल सेवाहरू,
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछु के छ आज तपाईँको दिन कसरी व्यतीत हुन्छ राशिफल अनि तपाईँका विशेष कुराहरूसँग चर्चा र परिचर्चाहरू पनि हामी गर्ने प्रयासमा लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु। कार्यक्रम सुन्दै हुनुहुन्छ नेपालभरबाट जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। दुईटा नम्बर छन् 98453 97658 र 98143763601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। शुरूआती चरणमा कार्यक्रममा फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। म कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल आज जेठ महिना 3 गते आइतबार। तदनुसार ईस्वी सन् 2026 मे 17 तारीक नेपाल सम्मत 1146 अनलाथ रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु आज अधिक ज्येष्ठ शुक्ल पक्ष प्रारम्भ छ। सूर्य उदयमा 46:10 रात्रिको 11:44 प्रतिपदा कृतिका नक्षत्र 27:30 दिनको 16:16 शोभनयुग 5:54 किमसुतुङ्ग नकारण 19:11 आज आनन्द युगमा धूम्र युग रहेको छ। आजको दिनमानको समय विशेष गरी 33:44 बिहान सूर्य उदय 5:16 जाँदा भयो। सन्ध सूर्यास्त 6:46 संकेत देख्न सकिन्छ। आजबाट अधिक मास अपुपदान आरम्भ पञ्चाङ्गमा उल्लेख गरिएको छ। सँगसँगै आज मत्स्य नारायण मेला शुरू। आज विशेष गरी हामी भगवान पुरूषोत्तमको उपासना गर्ने दिन भगवान नारायणले उपासना गर्ने दिन महिनाहरूमा पनि कटौती भएर हरेक वर्षमा 11 दिन बचेर लगभग 3 वर्ष 33-34 महिनामा एकचोटि पर्ने मलमास यानि कि एउटा बचेको महिनाको छुट्टै दिनको संग्रहलाई नि मलमास भन्ने गरिन्छ। यो मलमास आजबाट प्रारम्भ भएको छ भने आजबाट हामीले शुद्ध भएर भजन कीर्तन योग ध्यानहरू गर्नु राम्रो मानिन्छ। अब यो जानकारी सँगसँगै कार्यक्रममा रहेर प्रस्तुत गर्छु। आजका ग्रह गोचर सूर्य वृष राशिमा रहेका छन् भने मंगल मेष राशिमा छन्। बुध ग्रह यतिखेर वृष राशिमा रहेका छन् भने बृहस्पति मिथुन राशिमा छन्। शुक्र मिथुन राशिमा छन्। शनि ग्रह मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। केही तपाईँका राशिले तपाईँको मनमा कस्तो जिज्ञासा दिइरहेको छ आजको तपाईँको राशिफल। आजको दिन पराक्रमिक छ। वाणिज्य कर्ममा शुभ छ। जागिरमा पदवृद्धिको सम्भावना। स्वादिष्ट मिष्टान्न भोजनको अवसर राम्रो छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। काममा सफलता मिल्दै जाने योगहरू पनि राम्रो देखियो। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ।
1: मिथुन राशि
0: मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामबाट सफलता मिल्छ। लामो दीर्घ यात्राहरूमा सहज हुनु आजको लागि सहज राम्रो छ। मिथुनको लागि दिन सकारात्मक भएर जाने योग छ। आजको दिनमा साथीभाइहरूसँग मिलेमतमा गरेका कामले साथ दिनेछन्। आमदामीको स्रोत पनि वृद्धि भएर जाने योग छ। सवारी साधन किन्ने नयाँ पदार्थहरू आफूले घरमा भित्र्याउने मिष्ठान्न भोजनको अवसरहरू रहने राशिमा संकेत छ। आजको दिनमा राहुको दृष्टिले

0: चाहिँ अन्तिम हुँदा पनि यतिखेर चन्द्रमाको आजको दिनमा भने सकारात्मक बल र ऊर्जा प्राप्त भइरहेको देख्न सकिन्छ। लग्नमा शनि छ, तपाईँको काममा अलि अशुभ हुन सक्ने खालको योग देखिएको छ, तर पनि पराक्रमीको योग छ, अलि घमण्डहरू मनमा बढी हुन सक्ने योग देखिन्छ। गर्दै आएका उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिबाट संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईहरूसँग भएका विभिन्न जानकारी र तपाईसँगका विशेष कुराकानी अनि तपाईहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? यतिखेर हर्कराज राई कमेन्ट प्राय गरिरहनुहुन्छ होइन? अनि कहाँनिर पर हर्कजीको घर?
1: मेरो भक्तपुर नगरपालिका एक कथा।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ? हजुर हजुर, रेडियो शङ्ख सभाबाट सुन्नुहुन्छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? तपाईँको आवाज एकदम अड्केर आइरहेको छ, अलिकति सानो आवाज आएको छ, ठुलो आवाजमा बाहिर आएर बोलिदिनु है। हर्क हामीसँग हुनुहुन्थ्यो हर्कजी, तर उहाँको फोन भने डिस्कनेक्ट भइसकेको प्राप्त भएको छ मलाई इसारा। हामी हरेक दिन तपाईँहरूसँग

0: एका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी तपाईँहरूलाई दिने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? दार्चुलाबाट करिश्मा छेत्री। करिश्माजी कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोरीको साल महिना गते समय भन्नु त।
1: 2082 साल श्रावण महिनाको 6 गते।
0: श्रावण महिनाको 6 गते के बार परेको थियो?
1: मंगलबार।
0: मंगलबार कति बजे भयो जन्म?
1: दिउँसो 6:37 गुरु।
0: 6:36 कि 37 भन्नुभयो?
1: 37
0: मिनटमा दियो त। 6:37 त कि बिहान हुन्छ कि साँझ हुन्छ?
1: साँझ गुरु।
0: साँझ छकाल होइन के अरे बासा।
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: गोकुलेश्वरमा।
0: जिल्ला पनि गोकुलेश्वर जिल्ला हो?
1: होइन दार्चुला।
0: ए दार्चुला जिल्ला। यो छोरा कि छोरी?
1: छोरी हो गुरु।
0: छोरी हो भने किबाट नाम आउँछ? कृतिका नाम राख्नु होला, मिथुन राशि हुन्छ। त्रयोदशीको दिनमा जन्म देखिन्छ, लग्नमा धनु लग्न देखिन्छ। धनु लग्नको मालिक बृहस्पति सप्तम स्थानमा गएर बसेको छ। अहिले बच्चालाई 3 महिनादेखि नै राहु ग्रह प्रारम्भ भइसकेको छ। साथमा संकट पनि छ, अलिक स्वास्थ्य धेरै बिग्रिने कालसर्प यो पनि परेको छ। यो बच्चाको अलिकति केही केही कुराहरूमा एकदम अप्ठ्यारो स्थिति आउन सक्छ है। ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई विशेष गरी पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। के छ विशेष जिज्ञासा? बल्ल त बच्चा जन्मिया छ, मैले के भने राहुको र संकटको शान्ति गरौँ न। तपाईँलाई खालि के भन्ने भने क्या, तपाईँले कुरो नबुझ्नु भयो हो कि मैले कुरो नबुझे हो कि होइन? पहिले मैले हजुरलाई के भन्दैछु सुनौ न, पहिले तपाईँको छोरालाई अहिले कति महिनादेखि कुन ग्रह चल्दैछ अरे फेरि भन्नु त, मैले तपाईँलाई भर्खर भनेको थिएँ। अनि अर्को ग्रह अनि अर्को मजाले सुन्नु नै भएर हिँड्छ, ध्यानै दिनु भएर हिँड्छ। बच्चा जन्मिन पाएन, कति पढ्छ, यसले कतिवटा बिहे गर्छ, त्यो सोध्ने होइन नि। अहिले संकट चल्या छ, राहु चल्या छ, कालसर्प योग पर्या छ, यसले अलिकति स्वास्थ्यमा समस्या ल्याउँछ। अहिले सानो बच्चालाई स्वास्थ्य हेर्ने हामीले, कति चाँडो बोल्छ बोल्दैन, बा खुट्टा लुलो हुने हो कि, बा हात लुलो हुने हो कि होइन, हो यस्ता कुराहरू हेर्ने हो सानो बच्चाको। अहिले यो तपाईँको छोरालाई अहिले चिना हराउँदै गर्दाखेरि मेरो छोराको पढाइ जागिर सोध्ने होइन, अहिले तपाईँले के गर्नु पर्यो, संकटाको र राहुको शान्ति गर्नु पर्यो। कालसर्पको दोष परेको छ, घरमा छोरालाई मंगलबार लसुन प्याज माछा मासु खान दिनु हुँदैन, यति गर्नुभयो भने राम्रो हुन्छ। अब राम्रो के हो राम्रो भने सबै कुरामा राम्रो हुन्छ, त्यही भएर यति गर्नुहोस् अनि फेरि मलाई 1-2 वर्षपछि फोन गर्नुहोस् अनि फेरि हेर्छु है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, अलिकति तपाईँहरूलाई चिनाको बारेमा प्रश्न सोध्न नआएको हो कि जस्तो लागिरहेको छ सबैलाई, यस्तै हुन्छ सबैको प्रश्न, तर म तपाईँहरूलाई भन्ने गर्छु, तपाईँले चिना आज मात्रै हेराएर छोड्नुहुन्न नि, तपाईँले चिना हरेक वर्षमा चिना हेराउनुहुन्छ, त्यो मलाई थाहा छ। कहिले मक्का हेराउनुहुन्छ, कहिले अर्का गुरुकोमा हेराउनुहुन्छ, जसलाई जहाँ प्रसन्न लाग्छ फेरि त हेराउनुहुन्छ। त्यसो भएको हुँदा अहिले नि तपाईँको सबै कुरा एकैचोटि गुटुङ टुङ टुङ टुङ सोध्ने होइन है। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? इलामबाट। नाम के भन्नुभयो?
2: नफिचा ठकुरी।
0: के ठकुरी?
2: चिना हेरौँ
0: गुरुजी। नाम भन्नु न, नामै अप्ठ्यारो रहेछ।
2: नाम नफिसा।
0: नफिसा
2: हजुर।
0: न अनि फि अनि सा
2: हजुर।
0: कस्तो नाम हो नफिसा, यसको मिनिङ के हुन्छ थाहा छ? कले राख्दैन, राख्नेलाई धन्यवाद. कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ अहिले ठकुरीजी?
2: रेडियो फिकल.
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
2: दैनिक रूपमा.
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो आफ्नो बारेमा.
0: आफ्नो साल महिना गते समय भनिदिनु त.
2: 2063 साल असोज 12 गते बिहिबार. समय 12:21 बजे राति.
0: 12:21
2: हजुर.
0: कुन जिल्लामा भयो जन्म?
2: इलाम जिल्ला.
0: यो तपाईँको आफ्नै हो?
2: हजुर.
0: कति गते राति कति गते बिहान भन्नुहुन्छ मम्मीहरूले? त्यही त, कति गते बिहान हुन्छ सबै थाहा छैन भने फोन राख्नुहोस् अनि फेरि सबै कुरा सोधेर फोन गर्नु है. हस् राधे राधे. हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा, तर उहाँलाई सबै कुरो थाहा नभएको कारणले गर्दा हेर्न सकिएन. मैले धेरैचोटि भन्ने गरेको छु, रातिको 12 बजे पछाडिका र बिहान 6 बजे भन्दा पहिलेका समयहरूलाई एकदमै हामीले ख्याल गर्नुपर्छ. तपाईँले भन्न खोजेको र हामीले बुझ्ने खालको भावना फरक पर्न सक्छ. ज्योतिष शास्त्रले रातिको 12 बजेबाट दिन परिवर्तन गराउँदैन, सूर्य उदयपछि मात्र दिन परिवर्तन हुने भएकाले हामीले यसलाई एकदम ख्याल गर्नुपर्ने हुन्छ. कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु. जय श्री कृष्ण. राधे राधे हजुर, आवाज सुन्दैन हजुर, अलिकति ठुलो आवाजमा बोलौँ नभएदेखि फोन कट हुन्छ है. कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? उहाँको पनि ल्यान्डलाइनबाट फोन गर्नुभएको जस्तो छ, आवाज एकदमै सानो आयो. हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहन्छौँ. हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ. यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, फेरि पनि स्वागत गरिहाल्छु. को हुनुहुन्छ? राधे राधे हजुर.
3: राधे राधे गुरु.
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: भोजपुर पौवादुमदेखि अनिसा बोहरा.
0: अनिसाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: भोजपुर एफएम गुरु.
0: कतिको सुन्ने गर्नुहुन्छ, दैनिक रूपमा कि कहिले काहीँ मात्रै?
3: घर हुँदा दैनिकै सुनिन्छ, यसो घरदेखि बाहिर हुँदा सुनिँदैन.
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म मेरो छोराको.
0: साल महिना गते समय भन्नु त?
3: 2075 साल जेठ 21 गते
0: हजुर
3: सोमबार
0: हजुर
3: रातिको 9:30 गुरु.
0: रातिको 9:30 कुन जिल्लामा भयो जन्म?
3: यही भोजपुर जिल्लामा.
0: भोजपुर जिल्लामा को अरे मान्छे?
3: मेरो छोरा.
0: छोरा राशिको नाम गिरिराज नाम आउँछ अथवा गिरिधर नाम आउँछ, मकर राशि हुन्छ, षष्ठीको दिनमा जन्म भएको छ, लग्नमा शनि, अलि एकरो मान्छे, अलि भनेको नमान्ने जिद्दी स्वभावको मान्छे है.
3: हजुर त्यस्तै छ.
0: अलिकति यो बेला बच्चालाई चोटपटक पनि लागिरहेको छ, किनकि राहु भन्ने ग्रह चल्यो. यो बच्चालाई अहिले 3 वर्षदेखि यता अलिक अशुभ भइरहेको छ. राहु ग्रहले असाध्यै ठूलो दुःख दिने काम गर्छ है. ग्रहहरू विशेष गरी शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने होइन, अनिखेर चाहिँ धेरै कुरामा अलिकति सहज हुने खालको वातावरणहरू छैन. ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने कामहरू गर्दै गरे भन्नु होला, धेरै कुरामा राम्रो हुन्छ है.
3: हजुर गुरु.
0: के छ अरू विशेष जिज्ञासा?
3: अनि पढाइ बारे चाहिँ कस्तो छ?
0: बिग्रियो, मैले भनिसकेँ त, 3 वर्षदेखि बिग्रियो पढाइ. पढाइमा ध्यान छैन, एकदम घमण्डी मान्छे, जिद्दी स्वभावको मान्छे है.
3: हजुर.
0: राम्रो छैन. राम्ररी यसलाई ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ.
3: कुन ग्रहको चाहिँ शान्ति गर्नु पर्यो गुरु?
0: राहु भन्ने ग्रहको शान्ति गर्नु पर्यो मंगलबार.
3: अनि घरमा बडाउ ससुरा खस्नु भएको छ जुठो र त्यहाँ शान्ति गरेर मिल्छ कि नै?
0: कति दिन लाग्छ जुठो बडाउ ससुराको?
3: खसेको त 2-3 महिनै भयो, बसन्ती नै होला होइन र?
0: अनि जुठो बार्ने भने के बार्नु भएको छ घरमा?
3: घरमा
0: लसुन प्याज खानु भएको छैन?
3: लसुन प्याज हामी चाहिँ खाँदैछौँ, बुबाहरूले खानुहुन्न बुबा आमा।
0: अनि मासु खानु भएको छ कि छैन?
3: मासु पनि खानुहुन्छ, 45 दिनदेखि उता खान थाल्नु भयो।
0: ए 45 दिनदेखि उता मासु पनि खाने, लसुन प्याज पनि खाने, अनि यसो परे ठाडो बोतलको पनि खाने, अनि के चिताएर त
3: त्यसो भएको र शान्ति नै गर्न मिल्छ गुरु?
0: त्यही त के बार तपाईँले पहिले भन्नु त, बारेको कुरा चाहिँ मन्दिर जान भएन, भगवानको पूजा गर्न भएन, अरू सबै भयो होइन? बारेको भने त होइन त
3: हजुर।
0: मैले यसको उत्तर फेरि तपाईँलाई भनिरहनु पर्छ पर्दैन?
3: त्यसो भए शान्ति चाहिँ गर्न मिलो।
0: अनि तपाईँले घरमा बिहान बेलुका बत्ती बाल्नु भएको छ कि छैन? साँझ बत्ती बिहान बेलुका भगवानको पूजा घन्टी शङ्ख बजाउनु भएको छैन?
3: छोइन गुरु त।
0: ए हरि, म आज तपाईँलाई एउटा कुरो भन्छु ल,
3: भन्नु न।
0: तपाईँलाई सहित अरूलाई पनि भन्नु है,
3: हुन्छ?
0: जुन घरमा जसको बाउ र आमा मरे,
3: हजुर,
0: कि जुन घरमा मरे भनेको चार भाइ छोरा मध्येमा जेठोको घरमा बाउ अथवा आमा मर्नुभयो भने, त्यो मरेको घरमा र त्यो चार भाइको घरमा जुठो लाग्यो 1 वर्ष,
3: हजुर,
0: बुझ्नु भएको छ?
3: हजुर, भन्नु न।
0: अरू कसैलाई पनि 1 वर्ष जुठो लाग्दैन ल, फेरि सुन्नु अब, बुझ्नुभयो कुरो?
3: बुझे त गुरु।
0: के अरे फेरि भन्नु त एकचोटि?
3: चार भाइमा एक भाइ जेठो खसेपछि चार भाइलाई लाग्यो, अरूलाई लागेन भन्नुभयो?
0: पुरै बुझ्नु भएन। भन्न खोजेको जसको बाउ र जसको आमा बित्नु भयो,
3: हजुर,
0: उहाँलाई मात्रै लाग्ने हो जुठो 1 वर्ष, बुझ्नुभयो कि? जस्तै अब फेरि अर्को कुरो सुन्नु, तपाईँको काका ससुरा होइन अहिले बित्नु भएको,
3: बडा ससुरा,
0: बडा बा ससुरा, ठुलो बाउ।

0: उहाँलाई पनि लाग्दैन झुटो। 13 दिन पछाडि छुट्यो, जस्तै तपाईँको मानव अब उदाहरणको लागि काका सखेर ठुलो बुवा ससुरा बित्नु भएको छ अहिले, होइन? तपाईँको ठुलो बुवाको ठुलो बुवा ससुराको आफ्नै नातिलाई चाहिँ 13 दिनसम्म झुठो लाग्यो, 14 दिनदेखि उहाँ मनोकामना जान, पशुपति जान, रुद्री लाउन, सप्ता लाउनु हुन्छ, तर त्यो घरमा भएन कि मन्दिरमा लाउनु पर्यो है, आफूले बाहिर गएर रातो टिका लाउन, पहेँलो टिका लाउन, पूजा गर्न, पाठ गर्न, आरती यहाँ भर्न, सबै काम गर्नुहुन्छ। अब तपाईँलाई शान्ति गर्नुहुन्छ हुँदैन? अनि अब तपाईँले आजैदेखि चाहिँ घरमा पनि बिहान बेलुका कलशमा पानी फेरेर बत्ती बालेर होइन शङ्ख घण्ट बजाएर मजाले गर्नुहोस् पूजा।
1: हुन्छ गुरु, अगाडि चाहिँ गर्दैथ्यौँ, त्यहाँ खसेदेखि चाहिँ हामीले काम चाहिँ गर्न छोडिरहेछौँ।
0: त्यही त, पूजा गर्न छोड्नु भएन, अरू केही बार्नु भएको छ लु भन्नु त, अहिलेसम्म जुठो बार्ने भनेको त्यही पूजा मात्रै हो। अब अब अर्को कुरो भनौँ, जुठो बार्ने मान्छेले सेतो कपडा लाएर बस्नुपर्छ, लाउनु भएको छैन? त्यही त, उहाँकै छोराहरूले त्यो सेतो कपडा ज जसले लाएर बस्छ त्यही त्यही मान्छेलाई एक वर्ष, अरूलाई लाग्दैन है। त्यो एक वर्षसम्म त्यो सेतो कपडा लाउने मान्छेले सकभर खाटमा सुत्न हुँदैन, बुझ्नुभयो? लसुन खाना हुँदैन, प्याज खाना हुँदैन, सुर्ती खाना हुँदैन, बासी भात खाना हुँदैन, च्याउ खाना हुँदैन, बुझ्नुभयो कि भएन? अनि कति छ कति बार्नु पर्ने, तपाईँलाई बार्न त बार्नुभयो, मात्र पूजा बार्नुभयो, अरू सब चल होइन? अनि अरू चाहिँ 45 दिनदेखि चलो, पूजा चाहिँ एक वर्षै बार्नु पर्ने अरे फेरि?
1: रातो अक्षताहरू त्यस्तो के लगाएको थिएन
0: नि हजुरहरू चाहिँ अलिक अल्छी अल्छी पारेको मान्छे क्या, अरू अरू काम गरेर जाँगर चल्यो। हेर त सुन्नु न, हेर मैले गुरु भन्छु ल तपाईँलाई, नरिसाउने, मैले हजुरलाई भने, हजुरलाई भन्ने निउले रेडियोमा सुन्ने सबैलाई भनेको क्या खुसुक्क, बुझ्नु कि भएन? तपाईँहरू कहिले काहीँ मान्छे मराठेमा कहिले काहीँ जानुभएको छ कि छैन? झुकिएर त मान्छे छोयो भने आएर हतारपट नहुनुहुन्छ होइन? पहिलेको तपाईँको घरमा बाख्रा गोरु के मरेको छैन?
1: मरेको छैन, कहिले कसो खसी चाहिँ काटेको छ, मरेको त देखेकै छैन,
0: मरेको दिन भएर। कहिले काहीँ ख्याल गर्नु होला, ओल्लो घर पल्लो घरमा कहिले काहीँ बाख्रा मर्यो भने गान्नुपर्छ भन्छन् होइन? त्यो बाख्रालाई बोकेर लाँदा अथवा खाल्टो खन्ने मान्छे त्यो बाख्रालाई छुएर त गाह्रो हुने, आमामा मरेको बाख्रा छोएको म त घरबाट नआउँछु भन्छ त्यो मान्छेले, हो कि? अनि मरेको बाख्रा छुने मान्छे चाहिँ आएर नआउनु पर्ने, मारेर घरमा ल्याएर फ्रीमा राख्नु चाहिँ हुने फेरि हाम्रो समाज हेर्नु त साँच्ची के भनेको सोच्नु न एकचोटि। खाना त खानु तपाईँहरू होइन, मैले तपाईँलाई रोक्न सक्दिनँ, रोक्न खोजे पनि होइन, तर तपाईँले कम्तीमा भने क्या अन्तर आत्माबाट आजबाट पुरुषोत्तम मास प्रारम्भ भएको छ, तपाईँहरूले अन्तर आत्माबाट सोच्नु छ। मैले हजुरलाई भने आइने, हजुर लगायत रेडियोमा जति पनि सुनिरहनु भएको छ, मरेको बाख्रा छुयो भने चाहिँ आएर नआउँछ त्यो मान्छे होइन? अनि त्यसलाई त काटेर फेरि फ्रिजमा राखेर एक महिनापछि पनि खान्छ त्यो मान्छे, खाँदैन? खाना हुने रहेछ त,
1: नहुने त खाने, तर त्यही खाना मन लाग्छ गुरु,
0: मन लाग्छ, मिठो हुन्छ,
1: मिठो हुन्छ गुरु,
0: त्यो खानै बेला नि, खानै बेला नि। अहिले मैले भनेको कुरा सम्झिनु त,
1: सम्झ्यो भन्दा खाना मन लाग्दैन, नसम्झी नसम्झी भए पनि खान्छ र।
0: अनि सम्झिनु पर्यो नि त, अनि खाना छोड्ने हो क्या, त्यस्ता कुराहरू पाप गर्न हुन्न नि, अरूलाई मार्न हुन्छ भित्र, हेर्नु त त्यसको पनि आमा थियो होला, त्यसको पनि बाबा थियो होला, थिएन दाजुभाइ थियो होला, उसको आफ्नो भावना कति राम्रो बुझ्छ, हेर्नु त बाख्राले म्या गर्दा अर्कोले म्या गर्दा, उनीहरू भाषा बोलेको आफ्नो भाषा होइन, अनि सबैको परिवार हुन्छ नि, अरूलाई मार्न हुन्न त्यसरी है। छुट्टी हो, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, तपाईँले सुन्नुभयो, फेरि पनि भने अब यो यस्ता कुराहरू गर्न थालिसकेपछि आजबाट पुरुषोत्तम मास चलेको छ, महिनाहरूबाट निकालिएको हरेक दिनको एक एक दिन दुई दुई दिन निकालिएको चिजलाई हामीले भेला गरेर 31 दिन बनाइयो, 31 दिनबाट हामी एउटा मलवास नामाकरण गरियो, त्यसलाई पुरुषोत्तम भगवानले म जिम्मा लिन्छु भन्नुभयो, आजबाट तिनै भगवानको उपासना पुरुषोत्तम भगवान्को उपास

0: प्रार्थना गरिदिनु, मलमासमा साँझ बिहान बत्ती बाल्नु होला भगवान पुरूषोत्तमको नाममा, जसले तपाईँलाई आजसम्म यहाँ बाँच्न सिकायो, हिँड्न सिकायो, बोल्न सिकायो, शक्ति दियो, सबै गर्ने उनी भगवानलाई साँची राखेर बत्ती बाल्नु। कहिलेकाहीँ म सुन्ने गर्छु क्या मान्छेको मन कति कठोरता भयो, तपाईँको मन ढुङ्गासरी भयो, तर तिनै ढुङ्गालाई लगेर मन्दिरमा पूजा गर्नुहुन्छ। अनि ढुङ्गा उता देउता भइसक्यो, तर मान्छे कहिल्यै मान्छे बनेन, ढुङ्गा हुन थालिसक्यो, हो कि होइन? तपाईँ र मैले पूजा गर्ने मन्दिरमा राखेका शिवलिङ्ग होस् वा भित्र राखेका भगवानका अब भनौँ न मूर्ति अथवा छायाचित्र होस्, त्यो त केवल ढुङ्गालाई कुदिएर आकार दिएको चिज हो। हामीले त्यसलाई उनीलाई चाहिँ हामीले के गर्यौं, देवता मानेर लम्पसार पर ढोग्यौं। तर तपाईँ र हामी यति शक्तिशाली मान्छे, यति ज्ञानी र यति बुद्धिजीवी मान्छे चाहिँ ढुङ्गा बनिसकेका छौं। हाम्रो मनमा कहिल्यै पनि सकारात्मक सोचै आएन, कहिले पनि हाम्रो मनमा अरूप्रतिको दया स्नेहको भावै जागृत भएन, हामी साँच्चीकै ढुङ्गो बन्यौं। देउता त ढुङ्गोबाट देउता बनिसके, तर मानव मानवताबाट ढुङ्गोमा परिणत भएका छन्। न उसलाई कहिले दुख्छ तपाईँलाई कहिले, न तपाईँ अरूको दुःखमा चाहिँ तपाईँ आफ्नो मन दुखी बनाउनुहुन्छ, अथवा अरूको दुःखलाई तपाईँले आफ्नो जस्तै दुःख मान्न सहयोग गर्न सक्नुहुन्छ, न अरूलाई दुःख दिनमा तपाईँ दुखी हुनुहुन्छ, तपाईँ खुसी हुनुहुन्छ, अनि तपाईँ र ढुङ्गामा के फरक भयो भन्नुहोस् त? भएन नि। त्यसै कारणले गर्दा तपाईँ र हामी सचेत नागरिक हौ, सचेत नागरिकले गर्नुपर्ने कर्महरू सबै गर्नुपर्छ भन्दै कार्यक्रममा यतिखेर छोटो लिन्छु विश्राम। विश्रामपछि म तपाईँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न उपस्थित हुनेछु। फोन भने गर्ने प्रयास गर्दै गरौँ होला एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँहरूको साथमा उपस्थित छु र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। दुई तीनवटा कमेन्ट छन्, म कमेन्टलाई हेरिहाल्छु। वेदनाजीले कमेन्ट गर्नु भएको छ, श्री राधे गुरु, गुरु मलमासमा के गर्न हुँदैन भनिदिनुहोस् न गुरु। राधे राधे। मलमास यस्तो महिना हो धर्म गर्नको लागि र कर्म आफूलाई सञ्चय गर्नको लागि बनेको कर्म महिना हो। यसमा धर्म गर्ने र अरूलाई सहयोग गर्ने मात्रै काम गरौं, माछा मासु लसुन प्याजहरूलाई वर्जित गरौं। रिदमजीले कुल 12 पनि नुहाउने भनिदिनु भन्नुभएको छ, दैनिक रूपमा नुहाउनु होला, नुहाउनुको 12 हुँदैन। अर्को छ, हर्कराज राई लेख्नुहुन्छ, गुरु हजुर पहिलो पटक संकुप सभा आउनु हुँदा मैले लगाएको 6 वर्ष भयो नवग्रहको गुटी लगाएको अहिले बिरामी छु भन्नुभएको छ। वर्षदेखि बीचमा यसो कहिले काहीँ हेराउँदै गर्नुहोला है, राम्रो हुन्छ। पहिले लगाएको बुटीले नवग्रहको कवचलाई काम गरेको छ। अहिले तपाईँलाई राहु चलेको हुन सक्छ अथवा शनि चलेको हुन सक्छ, त्यसको लागि कहिले काहीँ हेराएर अरू पूजाहरू पनि गरौँ, ठिक भइहाल्छ। तपाईँलाई पहिले नै बिरामी भएको भए त्यसले काम गरेन भन्नुहुन्थ्यो। अब छ वर्ष पछाडि बल्ल तपाईँ बिरामी पर्दै हुनुहुन्छ। बीच बीचमा ग्रहहरू घुम्ने गर्छन्, ग्रहहरू परिवर्तन हुने गर्छन्, त्यो कुरामा एकदम ध्यान दिनुहोला। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। यतिखेर हामीसँग कोही जिज्ञासु लाइनमा आउनु भएको छ, स्वागत उहाँलाई गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ देउता?
3: ओखलढुङ्गाबाट।
0: हजुरको शुभ नाम?
3: मेरो सृजना दाल।
0: सृजनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
3: म ओखलढुङ्गा रेडियो सुन्थे, अहिले त किन हो एक महिना भइसक्यो कार्यक्रम दिँदैन।
0: अनि अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन?
3: छैन त गुरु, अब खै के भयो के भयो, हाम्रो त कति सुनपेश्वर भने त्यति त्यो कार्यक्रम दिँदैन।
0: अनि तपाईँलाई हाम्रो पात्रबाट चाहिँ अनलाइनबाट चाहिँ हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा यो कार्यक्रम बस्छ भन्ने थाहा छ कि छैन?
3: त्यसमा चाहिँ थाहा थियो, तर हाम्रो पात्र त मैले त खोलेको छैन।
0: ए घरमा नेट छैन?
3: घरमा नेट छैन गुरु, डाटा तानो, डाटामा कहिले त्यति नेटले काम गर्दैन, कहिले के हुन्छ सधैँ सम्भव छैन सर।
0: पहाडतिर है ल ठिक छ, किन अब यो रेडियोमा अलिकति समस्या आएको छ, केही दिनमा बन्ने हल्ला सुन्दैछु मैले, खबर आउँदैछ। अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
3: 2062 साल असोज महिनाको।
0: हजुर।
3: 25 गते।
0: कति गते?
3: 25 गते।
0: 25 गते बार के थियो?
3: मङ्गलबार।
0: कति बजे?
3: बिहान 6 बजे।
0: 6 बजे कुन जिल्लामा भयो जन्म?
3: ओखलढुङ्गा जिल्लामा।
0: को हो यो मान्छे?
3: मेरो छोरा हो।
0: राशिको नाम चाहिँ भेषराज हो?
3: हजुर।
0: धनुराशि हेर्ने गर्नु भएको छ?
3: धनुराशि हजुर।
0: घरमा को मान्छे अकालमा मृत्यु भएको छ?
3: अकालमा हाम्रो दिदी मृत्यु हुनुभएको। अरे
0: के भएर? पितृदोष छ त हजुर, घरमा दुःख परेको छ। घरमा जति कमायो नि के गर्नु, परिवारमा सुखै छैन
3: गुरु।
0: अब यस्तो क्या, सबैभन्दा ठुलो परिवारमा सुख भनेको शान्ति हो। बुढोसँग कुरो मिल्नु, सासूसँग कुरा मिल्नु, देवरसँग कुरो मिल्नु, छोराछोरी कोही छ नि कुरो मिल्दैन तपाईँहरूको परिवारमा, कोही कोहीको पनि कोहीसँग कुरो आफ्नो तालमा सबै। एउटा पूर्व, एउटा पश्चिम, एउटा उत्तर, एउटा दक्षिण, चारतिर छरिनु भएको छ। अनि
3: हजुर, अनि छोराछोरीसँग पनि मिल्दैन?
0: मिल्दैन हजुर, यो ग्रह बिग्रिया छ, फेरि छोरालाई आठौँ माङ्गलिक छ। कहाँ रहेछ तपाईँ घर?
3: अनि आठौँ माङ्गलिक त दोष त्यति मेटाउनको लागि आठसँग विवाह गरेको त गुरु।
0: आठसँग विवाह गर्नु, अझै पनि ख्याल गर्नु, अहिले राहु चलिरहेको छ, राहु भन्ने ग्रहको शान्ति गर्नु, पूजापाठ गर्नु, आइतबार व्रत बस्नु, सूर्य ग्रहणको शान्ति गर्नु, घरमा सप्ताह लगाउनु राम्रो हुन्छ ल।
3: हस्, अनि यसलाई अब जागिर खाने क्रममा के छ त गुरु, अब कहिले कति वर्षदेखि कति वर्ष?
0: धेरै गाह्रो छ, धेरै गाह्रो छ। यस्तो अल्छी छन् नि मान्छे, मान्छे त टाठा हुन् होइन, अलि अल्छीपनाका भए। आजभोलि राहु चलेको छ, राहुले अलिकति बिगार्छ ग्रहमा, अझ 22 वर्षदेखि झन् अर्को रोप राहु पनि चल्दैछ 73मा, त्यसले झन् बिगार्छ। कहाँ हो तपाईँ घर? ओखलढुङ्गा?
3: ओखलढुङ्गा कटुन्जे हो।
0: कटुन्जे भनेपछि यता यो वारीपट्टि पर्यो होइन, यतापट्टि पश्चिमपट्टि? यहाँबाट हामी काठमाडौँबाट आउँदा आउँदै सुनकोशी तर्ने बित्तिकै देब्रेपट्टि लाग्नु पर्यो, तलको बाटो होइन, कच्ची कच्ची बाटो।
3: हजुर हजुर, त्यही कच्ची बाटो हो। अनि कहिले आउनुहुन्छ त हजुर? अस्ति नि क्विज आउनुभएको थियो त्यहाँबाट, अब अहिले त कार्यक्रमै बन्द छोडेपछि कता केही सुनसान केही थाहा पाइँदैन।
0: अब हाम्रो पात्रबाट कार्यक्रम सुन्दै गर्नु होला। अब हामी ओखलढुङ्गा पनि आएर बस्यो, तपाईँलाई आउनु भएन, अब सबैको घर घरमा आउनु हजुर।
3: ओखलढुङ्गा पनि आइयो होला नि, त्यति बेला हजुरले अब दुई साल पोहोरको 9 सालमा गइएको थियो।
0: ए ल ठिक छ, राहुहरूको शान्ति गर्नु, पहिले यो मैले चिना हेरेको थिएँ भने राहुहरूको शान्ति गर्नु मैले भनेको थिएँ होला, सूर्य ग्रहणीको शान्ति गर्नु भनेको थिएँ होला, आइतबार व्रत बस्नु भनेको थिएँ होला, अब केही गर्नु भएको छैन, अलिक मजाले शान्तिहरू गर्नु है।
3: गुरु गुहारेको पनि आइतबारको पनि व्रत बसेको बसिरहेको छ, यो आठ मङ्गलिकको दोष गर्नु त्यो शान्ति गर्नु भनेको थियो, आठसँग विवाह गर्नु भनेको त्यो पनि गरेको, एक नभएर त्यो क्याति उता आठको सासी गोत्र हुँदो रहेछ, अनि त्यो थाहा भएन, फेरि अर्कोचोटि पनि सासी गोत्रकै अधिकारी आएर नि अब त्यो आठको केटीको बाबा पर्ने भनेर अनि त्यो गरेको गुरु अब त्यसमा चाहिँ गरेको
0: राहुको जप गर्नुभयो,
3: राहुको कति हजार गर्नुपर्छ,
0: अठार हजार
3: राहुको पनि खोइ गरिदिनु भनेको छ, तिनजना गुरु बोलाएको हो,
0: काम भएको छैन एकचोटि फेरि मजाले शान्ति गर्नु होला, पूजा पाठ गर्नु होला है,
3: हजुर,
0: अनि बल्ल शुभ हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे।
3: अनि गुरु यो घरको वास्तु, यो
0: घरको वास्तुमा पूर्व दक्षिणको साइडमा पानीको ट्याङ्कीहरू छ त्यसलाई हटाउनु पर्यो, पूर्व दक्षिणमा फोहोर चिजहरू छ त्यो पनि हटाउनु पर्यो, के छ
3: पूर्वमा त धारो छ भाँडा धुने, टोयलेटहरू त छैन,
0: भाँडा धुने ठाउँ पूर्वतिर राख्न हुँदैन थियो, के भन्नु खै फोहोर छ भनौँ, मान्नुहुन्न बुझ्नुहुन्न, बुझेर पनि बुझपचाउनुहुन्छ,
3: होइन फोहोर त छैन गुरु, यो पूर्वमा उता कता दक्षिणपट्टि हो क्या र टोयलेट चाहिँ छ उतापट्टि,
0: मैले के भने पूर्व दक्षिणमा पानीहरू हुने सिफ्ट ट्याङ्की हुनु टोयलेट हुनु राम्रो होइन, अब कहाँनिर छ भन्ने कुरा तपाईँ आफै विचार गर्नु, पूर्व दक्षिण करलमा त्यसलाई आग्नेयकोट भन्छ त्यो एरियामा बिग्रिएको देखिन्छ, बिग्रियो भने घरबाट छोरीहरू छन् भने पहिला जान्छन् होइन, सुनहरू हराउन सक्छ, मनहरू बिग्रिन सक्छ होइन, धेरै कुरामा ख्याल गर्नु होला है।
3: अनि रङ चाहिँ गुरु
0: दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो रङ पूर्व दिशा राम्रो हुन्छ, छुट्टिन्छु, राधे राधे।
3: अनि गुरु बाबा मम्मीसँग सम्बन्ध
0: ठिकै छ, ठिकै छ, बाबासँग भन्दा आमासँग बढी क्लोज छ, बुवासँग अलिक क्रम मिल्दैन, आमासँग राम्रै छ,
3: अनि भाइ बहिनीसँग
0: राम्रै हुन्छ,
3: राधे गुरु
0: राधे राधे। हामीसँग हुनुहुन्थ्यो ओखलढुङ्गा कटुन्जेबाट हामीलाई सम्पर्कमा रहँदै हामीसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरू तपाईँ जिज्ञासा राख्न सक्नुहुन्छ र हामी तपाईँसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष कुराहरूको जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिन सक्छौं र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौं। कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर,
4: राधे राधे गुरु,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
4: यतिखेर सूर्य एकदेखि म शङ्कर धामी हुँ गुरु,
0: शङ्कर धामी, सूर्य एक भनेको कैलाली हो, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर धामीजी?
4: यतिखेर रेडियो बडी केदारमा गुरु,
0: कार्यक्रम बजिराखेको छ,
4: कार्यक्रम बजेको छ गुरु,
0: अहिले कसको बारेमा हेर्नुहुन्छ अहिले?
4: अहिले मेरो छोराको गणेश धामीको,
0: गणेश धामीको साल भन्नु त
4: 2070 साल, पुष महिनाको 9 महिना 8 गते,
0: पुष महिनाको 8 गते, बाह्र के थियो होला,
4: बाह्र शनिबार,
0: कति बजे भयो जन्म?
4: राति 11:41
0: 11 बजेर कति मिनट, फेरि भन्नु त राम्रोसँग,
4: राति 11:41
0: 40 है, फेरि 40 भन्ने हुनुहुन्थ्यो,
4: 41
0: कुन जिल्लामा भयो जन्म?
4: बझाङ जिल्ला,
0: बझाङ जिल्लामा जन्मिनुभयो तपाईँको छोरा, 74 साल पुसको 8 गते 11:41 गोविन्द नाम आउँछ, गणेश हुँदैन है,
4: हजुर
0: गोविन्द नाम, नाम के आयो अरे?
4: गोविन्द,
0: गोविन्द कुम्भ राशि हुन्छ, लग्न सिंह असाध्य एक हो, राम राम, कसरी तहलाउनु भएको छ छोरालाई, पढ्नै मान्दो रहेछ त छोरो,
4: हजुर
0: पढ्नै खोज्नु हुँदो रहेछ तपाईँको छोरो, असाध्यै घमण्डी हुनुहुन्छ,
4: हजुर घमण्डी नै छ,
0: राम राम राम राम, पढ्नै खोज्नुहुन्न, अब कसरी पढ्ने त भन्नु त, ग्रह बिग्रेको छ, 14 वर्षसम्म राहु भन्ने ग्रह छ, आमामामा हत्या,
4: के गर्नुपर्ने गुरु?
0: राहुको शान्ति गर्नु पर्यो, चाँडै गरेर शान्ति गर्नु होला, बाबासँग कुरो मिल्दैन हो भनेको, तपाईँ र तपाईँको छोराको कुरै मिल्दैन हो, झगडा परिरहन्छ, यो ग्रह बिग्रिएको छ, राहुको शान्ति गर्ने पूजा पाठहरू गर्ने अनि बल्ल राम्रो हुन्छ, सूर्यलाई दैनिक रूपमा जल चढाउन लाउनु होला, अझ राम्रो हुन्छ है, ग्रहहरू बिग्रेका छन् है त, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गरेपछि धेरै कुरामा राम्रो हुन्छ है। पढाइमा मैले भनिसकेँ त, पढ्न मनै गर्दैन, पढाइमा राम्रै छैन, झगडा गर्न मात्र सिपालु छ केटो। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, नवग्रहका कवचहरू धारण गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। आमाको लागि ठिक छ, बाबासँग कुरो कम मिल्छ छोराको। राधे राधे।
4: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको हामी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 तपाईँ हामीसँग धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छ। जय श्री कृष्ण।
5: जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
5: म भोजपुरको बास्तीबाट राजन विश्वकर्मा।
0: राजनजी आरामै हुनुहुन्छ?
5: हजुर आरामै गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
5: रेडियो भोजपुर।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ आज?
5: म छोरीको बारेमा।
0: छोरीको मलाई साल महिना गते समय भनिदिनु त।
5: 2081 साल 3 महिना।
0: फोन राख्नु होला, फेरि रेडियोमा राम्रोसँग कार्यक्रम सुनेर फोन गर्नु होला। अहिले छुट्टिन्छु। राधे राधे। राधे राधे भन्नु त। ए हजुर भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट गरिसक्नु भएको छ। फेरि पनि तपाईँहरूलाई जानकारी गराए, महिना भन्दाखेरि वैशाख कुन महिना भन्छ, एक महिना भन्छ, कुन महिना मैले कति महिना भने हो र राम्रोसँग फोनमा कुराकानी गर्नुहोला। सुन्नु भएको छैन रेडियो एक दुई दिन सुन्नुहोला, बानी पर्नुहोला, अनि फेरि कपीमा लेखेर हामीलाई फोन गर्नुहोला। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान।
6: हेलो।
0: ए भगवान। राधे राधे।
6: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: भोजपुरबाट रञ्जना राई।
0: अनि रञ्जनाजी, अनि हेलो भन्छन् त भोजपुरको मान्छे कति ज्ञानी छ।
6: जय श्री राधे।
0: पाँचचोटि भन्नु अब। जय श्री राधे।
6: जय श्री राधे। जय श्री राधे गुरु। जय श्री राधे भयो त गुरु।
0: तिनचोटि भयो बल्ला, कति अल्छी गरे।
6: जय श्री राधे गुरु। जय श्री राधे गुरु। पुग्यो पाँचचोटि।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
6: रेडियो भोजपुर।
0: कहाँ पर घर हाम्रो?
6: घर मेरो आम्तेक गुरु।
0: आम्तेक भनेको यहाँ वरपर होइन?
6: हजुर गुरु।
0: उदयपुर छेउ?
6: उदयपुर होइन, भोजपुर पारिपट्टि हो।
0: भन्न खोजेको आम्तेक त यहाँ वर पनि पर्छ अरे नि त होइन?
6: भोजपुर नगरपालिका पर्छ गुरु।
0: ए अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
6: मेरो छोरीको।
0: छोरीको साल महिना गते समय भन्नु त।
6: 2080 साल।
0: 80 साल
6: मङ्सिर महिनाको 14 गते।
0: के बार थियो?
6: बिहिबार।
0: हजुर कति बजे?
6: बिहानको 10:53 भोजपुर जिल्ला अस्पताल।
0: 10:53
6: हजुर
0: बिहान भोजपुरमै भएको जन्म। छोरी कि छोरा अरे?
6: छोरी।
0: छोरी लक्ष्मी प्राप्त भएछ घरमा 80 सालमा। छत्र कुमारी नाम आउँछ, मिथुन राशि हुन्छ, तृतीयाको दिनमा जन्म भएको छ है। लग्न मकर लग्न रहेको छ, 12 वर्षसम्म राहु छ जन्मदैमा, स्वास्थ्य बिग्रिरहन्छ, बिरामी भइरहनुहुन्छ छोरी है। बुढा र बुढीको प्रेम असाध्य राम्रो रहेछ, राम्रो भयो, घर परिवार असाध्य कसिलो छ, एकदम मजबुत छ, सबै कुरामा राम्रो छ। यो छोरीको लागि राहु भन्ने ग्रह अलिक अशुभ भएर आयो। यो राहु भन्ने ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ?
6: अनि घरको वास्तुहरू चाहिँ कस्तो छ दाजु?
0: वास्तुको लागि राम्रै छ, राहु भन्ने ग्रहको शान्ति गर्न अरू केही गर्नु पर्दैन, राम्रो छैन है। छोरी भाग्यमानी हुनुहुन्छ, राहुले कहिले काहीँ स्वास्थ्यलाई असाध्य हानि गर्छ, हानि गर्यो भने हतारपत्त हस्पिटल भन्दा पनि ग्रह शान्ति चाँडो गर्नुभयो भने राम्रो हुन्छ है। अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी नेपालभरबाट यो आवाज तपाईँहरूलाई दिइरहेका छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। 98453 97658 र 98142376 सिधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ। यतिखेर हामी कार्यक्रमको लगभग अन्तिममा छौं। एउटा कुरो जानकारी गराइहालौ, पुरूषोत्तम महिनामा कहिल्यै पनि गर्भधारण गर्न हुँदैन, नयाँ कामहरू गर्न हुँदैन। सप्ताह पुराण रुद्राभिषेक जुन आफ्नो ग्रह शान्ति होस् पितृतर्ण भनेर गर्न हुँदैन, तर पुरूषोत्तमको पाठहरू सुन्नुहुन्छ, भागवतको पाठ सुन्नुहुन्छ, तर आफ्नो इच्छा बिना, भनेको कामको इच्छा बिना, भनेको मेरो चाहिँ पितृ सर्लक्क तर्ण है भनेर होइन, जे जे भए पनि मलाई राम्रो होस् भनेर चाहिँ गर्नु पर्यो। पुरूषोत्तम महिनाको कथा सुन्नेलाई अक्षय पुण्य प्राप्ति हुन्छ भनेर शास्त्रमा देखाएको छ। अनि यो अपोपदान पनि गर्नुपर्छ है, मालपुवा क्या मालपुवा, काँसको थालमा मालपुवा राखेर अनि काँसकै थालले चाहिँ छोपेर पहेँलो वस्त्रले छोपेर ढाकेर काँसकै कचरोमा घिउ र सुनको थोरै प्रतिमा तिलहरू सहित 33 भगवानको नामले पूजा गर्नुपर्छ एक एक दिन। पहिलो दिन ओम विष्णवे नमः, आज ओम विष्णवे नमः, ओम विष्णवे नमः, महाविष्णवे नमः, ओम हरये नमः, ओम कृष्णाय नमः, ओम अदोक्षया छजाय नमः, ओम केशवाय नमः, ओम माधवाय नमः, ओम रामाय नमः, ओम अच्युताय नमः, ओम पुरुषोत्तमाय नमः, ओम गोविंदाय नमः, ओम वामनाय नमः, ओम श्री साय नमः, श्रीकंठाय नमः, ओम विश्वसाक्षिणे नमः, ओम नारायणाय नमः, ओम मधुरीपवे नमः, ओम अनिरुद्धाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वासुदेवाय नमः, ओम जगद्योनये नमः, ओम अनंताय नमः, ओम शेषसायिने नमः, ओम संकर्षणाय नमः, ओम प्रद्युम्नाय नमः, ओम दैत्यारये नमः, विश्वतोमुखाय नमः, ओम जनार्दनाय नमः, ओम धरावासाय नमः, ओम ब्रह्मणि नमः, भास्कराय नमः, ओम श्रीपतये नमः भन्ने है। यसरी नामले पूजाहरू गर्ने, अपुङ्गहरू दान गर्ने, काँसको थालहरूमा अन्तिममा साङ्गीको दिन पनि सबै कुराहरू गर्ने गर्नु भने धेरै कुरामा राम्रो हुन्छ। आजको लागि कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुने वाचन गर्छु। तपाईँ र मेरो भेट भोलि रेडियोमा हुनेछ, दिनैभरि तपाईँको फोनको प्रतीक्षामा रहनेछौ। आजको लागि आज्ञा चाहन्छु, राधे राधे।

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: सीधा कुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क.
3: अहिले बिहानको 9 बज्यो.
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
3: राष्ट्रको शान किसान.
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 महिनालाई पुग्ने चिनी मौद्दात रहेको सरकारको दावी, चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड़, व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा, क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको दावी गरेको छ। चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक संचित नगर्न आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गते देखि निर्यातमा प्रतिबन्ध लगाएको छ। यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले संचालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौजदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झण्डै 8 महिनाको माग धान्ने अवस्था छ। यससँगै नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको थियो। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजदातमा छ। बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेका उहाँको भनाई छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो। आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 तारीकमा यो दिवस मनाउने गरिन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा संचार प्रविधि, इन्टरनेट, कम्प्युटर, स्मार्टफोन लगायतमा पहुँच भएका र नभएका व्यक्ति समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ। विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा एकरूपता छैन। शहर बजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्ता सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो। विश्व दूरसंचार दिवस सन् 1969 मनाउन प्रारम्भ भएको हो। आज देशको सबैजसो ठाउँमा वर्षा र बदलीको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश सहित बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ भने बाँकी भागमा मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यसै गरी मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशको तराई क्षेत्रका 1-2 ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र गैराती, गण्डकी, बागमती र कोशी प्रदेश को कई ठाव में पानी पड़े थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनुभयो। दुईवटा संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म, पूजा, जप, ध्यान, पाठ गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। त्यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। आज 33 मदन स्मृति स्मृति दिवस। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा आज स्मृति सभासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारको मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। अरू ठाउँमा पनि मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण लगायत गर्ने काम रहेका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाड़ी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवाद ज व जका प्रणेताका रूपमा मान्दै आएको छ। अब विदेशको खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। ट्रम्पले आफ्नो पछिल्लो अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव बढ़ेर सम्भावित युद्धको जोखिम निम्त्याउन सक्ने बताउनु भएको थियो। उहाँले अमेरिका ठूलो सैन्य द्वन्दमा जान नचाहेको समेत बताउनु भएको छ। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ताइवानले अमेरिकासँगको सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थायित्व र प्रतिरक्षाको महत्वपूर्ण आधारको रूपमा पनि प्रस्तुत गरेको छ। यसैबीच चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानो अडानलाई दोहोर्याएको छ। चीनका राष्ट्रपति शी जिनपिङले ताइवान मुद्दामा कुनै पनि गलत कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिका भने आधिकारिक रूपमा चीनलाई मात्र मान्यता दिँदै ताइवानलाई सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ र यसले यो मुद्दालाई थप संवेदनशील बनाएको छ। विश्लेषकहरूका अनुसार ताइवान अमेरिका चीनबीचको यो कूटनैतिक तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुने देखिन्छ। अब खेल खबर। चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटीले इंग्लिस लीग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गरे। उसका हालाण्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इंग्लिस प्रिमियर लीगको उपाधि जित्ने अवसर पनि छ। प्रिमियर लीगमा सिटी आर्सेनल भन्दा 2 अंकले पछाडि छ। प्रशिक्षक पेप ग्वार्डियोला का लागि ट्रिपल उपाधिको अवसर छ। चार भन्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी। चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस। डिजिटल पहुँच विस्तारमा जोड़। व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली। कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छै।

0: 9845599 र 9842597517।
1: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
0: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सँगै बाजे।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0 67 187 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: हिउँभन्दा त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तँ त मेरो साथी होस्,
1: किन यस्तो गर्ने साथी?
0: उसलाई म पनि माया गर्छु, तँलाई त्यस्तै लाग्छ भने तँ र ममा को फरक छ?

0: कहाँ छौ तिमी?
1: म घरमा छु।
2: आज यसो रमाइलो गरौ न।
1: सरी, मैले ठुलो गल्ती गरेछु। म अनुलाई धेरै माया गर्छु। I hate you. Bye.
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरिगाउँ बर्दिया।
6: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-9774।
7: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
8: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
9: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
10: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरिगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
9: विजय सुनचाँदी पसलमा नै किन नि?
10: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
9: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9823638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: आइयो अब भोकै घर जाने कुरा पनि त भएन।
9: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
11: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 9842589950 र 9842889761।
12: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
13: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
12: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
13: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
12: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
13: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
12: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
13: प्रोप्राइटर लक्ष्मण चौधरी। सम्पर्क मोबाइल नम्बर 9864350076, 9848067187 र 9869184478।
12: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्ने योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अघो बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
1: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482-97774।
1: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी राम्रोसँग नचिनेको च्याउ नखान बिग्रेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसाय महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनको कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी, एक दशकमा घरबार विहीनको संख्या 4 गुनासम्म बढ्न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अर्यालको निधन। नेपाल खबरमा अब पूरा खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छाकमना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षका सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पतालमा भर्ना भएका थिए। उपचाररत 13 वर्षकी मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाज्दा दूध निस्किने वा छुँदा रंग फेर्ने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोश हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रम नपर्न पाठकले सुझाव दिनुभएको छ। नसिनेको च्याउ नखानु नै उत्तम उपाय हो। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड़ 70 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 24 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारका 1 परियोजनामा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाई छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्र होइन, घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायीको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरी आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुमा रहेको मदन नगरमा आयोजित 33 औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले एमालेमा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब नागरिकको सेवाभावमा बढ़ी केन्द्रित हुनुपर्ने बताउनुभयो। जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढ़े मात्रै राजनीतिक दलहरूको शक्ति बलियो हुने उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतंक मचाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूले रूपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएको उनीहरूको भनाई छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेखीय बस्ती रहेका 22 बढ़ी जिल्लाबाट सयौंको संख्यामा सहभागिता रहेको छ। कार्यक्रममा सहभागीहरूले सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरेको छ। संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले ऐकीबद्ध जनाएका छन्। अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभावका कारण अस्ट्रेलियामा आउँदो वर्षहरूमा आवास संकट अत्यन्त गम्भीर बन्न सक्ने एक अध्ययनले देखाएको छ। अहिलेकै अवस्था रहिरहे सन् 2035 घरबार विहीनको संख्या 4 गुणासम्म बढ़न सक्ने चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अनुसन्धानकर्ताहरूको अनुसार प्राकृतिक विपत्ति र अत्यधिक मौसमीय घटनाहरू बढ़ेसँगै घर तथा सम्पत्तिको बीमा खर्च अत्यधिक महँगो हुनेछ, जसले घर धनी र भाडामा बस्ने दुवै वर्गलाई आर्थिक दबावमा पार्नेछ। बाढ़ी, डढ़ेलो र अत्यधिक गर्मी जस्ता घटनाले निर्माण सामग्रीको आपूर्तिमा अवरोध पुर्याउने भएकोले नयाँ घर निर्माणको लागत पनि तीव्र रूपमा बढ़ने अध्ययनले देखाएको छ। अध्ययनले कम कार्बन उत्सर्जनको अवस्थामा समेत सन् 2020 तुलनामा घरबार विहीनको संख्या दोब्बर हुन सक्ने र भाडामा बस्नेहरूको आर्थिक क्षमता 23% घट्न सक्ने अनुमान छ। अनुसन्धानकर्ताहरूले भविष्यका हरेक आवास नीतिमा जलवायु परिवर्तनको असरलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेका छन्। अब खेल खबर। नेपाली क्रिकेटका अम्पायर भास्कर अरियालको निधन भएको छ। मोरङको विराटनगर महानगरपालिका नम्बर 4 निवासी अरियालको बिहान निधन भएको हो। क्रिकेटका लेभल 1 अम्पायर अरियाल जण्डिस रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्दै आउनु भएको थियो। अरियालको निधनप्रति नेपाली क्रिकेट संघ ज्ञान तथा कोशी प्रदेश क्रिकेट संघले दुःख व्यक्त गरेका छन्। अरियालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको दुवै संस्थाले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्। अरियालको आजै दिउँसो विराटनगरमा रहेको परोपकार घाटमा अन्त्येष्टि गर्ने तय भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवनमा जंगली च्याउ खाँदा 2 जनाको ज्यान गयो, 1 जना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखाना बिगेको सुझाव। दस महिनामा 45 अर्ब 32 करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसायी महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालोसूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी, एक दशकमा घरबार भीमको संख्या 4 गुनासम्म बढ्न सक्ने अनुमान र क्रिकेट अम्पायर भास्कर अरियालको निधन।
6: गर्जन सधै बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अन्कल सेवाहरू,
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
9: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
10: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
9: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
11: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
10: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-195-480-01 र 98-686-1940।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ झैं।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से भनेको त छातै पो बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जुस सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
1: हुने बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ए दाई पक्नुहोस् न पक्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाजै

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: केपी पोली किन्नी गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही जेठ 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया। खुसीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू।
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने। प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइराइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, एचबी A1C, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
7: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
1: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
6: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
1: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
7: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख, बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
6: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
1: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउ हावामा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डरिलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डरिलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डरिलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
7: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसकेँ एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
4: जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिं

0: हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98 120 41 116। फेरि सुन्नुहोस् है 98 120 41 116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर वर्दिया की आवाज़, वॉइस ऑफ वर्दिया, वॉइस ऑफ वर्दिया।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँस, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
5: कान्छी, गहना कहाँबाट किने सोच बनाएकी छौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98483638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480779761।
6: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
9: यही जेठ 8 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
4: यो हो बर्दियाको
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081530105 र 97053500450।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ भए।
1: रेडियो टाइगर स्टुडियो टाइम।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा, प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
0: चितवनमा जंगली च्याउ खाँदा 2 ज्यान गयो, नचिनेको च्याउ नखान विज्ञको सुझाव, WHOद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
1: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने, कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
2: भारतमा 8 महिनालाई पुग्छ भन्ने आँकडा आएको हो। उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने मूल्य बढाइहाल्दैनौ, चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ।
0: भारतको आन्ध्र प्रदेशमा 3 वा 3 भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा, आर्थिक सहित शिक्षा र अभिभावक विदा पनि उल्लेख्य बढ़ाउने।
1: र नेपाल सुपर लीगको 4 संस्करण भदौमा शुरू हुने, आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पाले 32 र लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। सोलुखुम्बुको थामे गाउँका 56 शेर्पा आज बिहान 10:12 मिनटमा सगरमाथाको चित्रमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने कामी रीता शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। यस्तै माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। लाक्पा शेर्पा सन् 1973 संखुवा सभाको मकालो 2 जन्मनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कामी रीता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसरी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले पनि आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ। अहिले वसन्तकालीन सगरमाथा आरोहण चलिरहेको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जनाले अनुमति दिएका छन्।
1: चितवनमा जंगली च्याउ खाँदा 2 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 नमुना चेपाङ र 11 सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 श्याम बहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 बिरामी परि भरतपुर अस्पताल भर्ना भएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाज्दा दूध निस्किने वा छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखला, जिब्रो सुन्निने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा बीज हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। चिनेको च्याउ नखानु नै उत्तम उपाय हो।
0: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको दुर्लभ प्रजाति पहिचान गरेको भन्दै डब्ल्यूएचओले यो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। अहिलेसम्म 246 जना शंकास्पद संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ। इबोला जंगली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्दछ। यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ। यी शुरूआतका लक्षणहरू मात्र हुन्। त्यसपछि बान्ता हुने, झाडा पखला लाग्ने र कसै कसैलाई आन्तरिक र बाहिरी रक्तस्राव पनि हुन सक्छ। प्राय प्राणघातक हुने यो भाइरस संक्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय 2-21 दिनसम्म हुन्छ। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै संक्रामक हुन्छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फैला परेको थियो।
1: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगिने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। सरकारले विद्युतीय गाड़ीको प्रयोग बढ़ाउनुका साथै कृषि क्षेत्रमा पनि विद्युत महसुलमा छूट दिएर 100% विद्युतीय सिंचाई पम्पमा रूपान्तरण गर्ने योजना रहेको जनाएको छ। नेपालमा कुल जड़ित विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगिसकेको छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुमा रहेको मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। एमाले आज पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नेताहरू भण्डारी र आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाड़ी दुर्घटना हुँदा निधन भएको थियो। नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ।
1: सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतंक मचाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले रूपन्देहीको बुटौलमा प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएको उनीहरूको भनाइ छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले आयोजना गरेको प्रदर्शनीमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका 22 बढ़ी जिल्लाबाट 100 को संख्यामा सहभागिता रहेको छ। कार्यक्रममा सहभागीले सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरेको छ। संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले एकबद्धता जनाएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा भाव बढ़न नदिन सरकारले गरिरहेको कामबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त, चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नचिनेको च्याउ नखान बिग्रिएको सुझाव, डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा, आउँदो 10 वर्षभित्र खाना पकाउने ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यो।
1: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि आम उपभोक्तामा बजारमा चिनी अभाव र मूल्य वृद्धिको आशंका बढ़ेको छ, तर सरकारले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा 8 महिनालाई पुग्ने चिनी मौजदात छ, साथै कृत्रिम अभाव सृजना गर्ने, अनावश्यक संचित गर्ने तथा मूल्य वृद्धि गराउने जोखिम पनि बढ़ेको छ। साथै सरकारले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी चिनी संचित नगर्न पनि आग्रह गरेको छ। यसै विषयमा साथी हृदय रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्नुभएको छ।
2: नेपालले वर्षभरिमा 2,70,000 टन चिनी खपत गर्ने रहेछ, यो वार्षिक डाटा हो। यो मध्ये नेपालभित्र उत्पादन हुने 1,50,000 टन रहेछ, र चाहिँ योभन्दा अगाडि आयात भएर स्टक भएकै पनि एमाउन्ट हेर्दाखेरि चिनी उद्योगीहरूको क्रसिङ सिजन पनि बाँकी रहेको विषयलाई विश्लेषण गर्दाखेरि आगामी 8 महिनालाई चाहिँ पुग्छ भन्ने आँकडा आएको हो। यो वास्तविक आँकडा हो। हेर्नुहोस्, चिनीको खपत गर्ने क्रम त्यति धेरै बढ्दोमा छैन, बरु घट्दो क्रममा होला, यो आनी बानीसँग पनि सम्बन्धित छ। यसो भन्दा चाहिँ हामीले उत्पादन नगर्ने भन्ने पनि मैले भन्न खोजिन। यसमा संलग्न 1,00,000 भन्दा बढी किसानहरू यसमा संलग्न हुनुहुन्छ, यो रोजगारीको माध्यम पनि भएको छ।
14: आयात प्रतिबन्ध अथवा चाहिँ आन्तरिक खपतबाटै हामीले चलाउनु पर्ने अवस्था आयो भने बजारमा अलिकति कृत्रिम मूल्य वृद्धिसँगै कि कालोबजारीको पनि अलिक शंका गरिन्छ, यसका लागि के छ तयारी, अनुगमन बजारको
2: हो त्यसमा म जोडे उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने हामीले यो चाहिँ प्रतिबन्ध आयो भन्दैमा मूल्य बढाइहाल्दैनौ, हामी मूल्यको सीमा नाग्दैनौ, अहिले उपलब्ध भएकै मूल्यमा चाहिँ हाम्रो फ्याक्ट्री गेट प्राइस चाहिँ चेन्ज हुँदैन भन्नुभएको छ एउटा पक्ष। अर्को यसो भन्दैमा सबै व्यवसायहरूले चाहिँ सबै ठाउँमा त्यसरी नै पालना गर्नु होला भन्ने कुरा त अब चाहिँ शंकाको विषय हुन सक्छ, व्यवसायका बाध्यताहरू पनि केही होला, त्यो विषयलाई हेर्नको लागि हामीले हाम्रो संस्थाहरू मार्फत वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग लगायत प्रदेश र स्थानीय तहमा क्रियाशील संयन्त्रले चाहिँ यो अनुगमनको विषयलाई पनि अगाडि बढाउँछ, चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ। भारतबाट रोकिएपछि अरू विकल्प छैन र भन्ने क्वेशन उठ्न सक्छ, त्यसको हकमा विगतमा नै प्राक्टिसहरू भएको छ, अन्य देशबाट पनि आपतै परेको अवस्थामा होइन समस्या नै परेको अवस्थामा सरकारले सोध्दैन भन्ने विषय पनि होइन।
14: किसानलाई कसरी प्रोत्साहन गर्ने र आन्तरिक उत्पादन वृद्धिका लागि के गर्ने, हामी सधैँ निर्यातमा मात्रै भर पर्ने अवस्था त होइन।
2: हजुर हो, मैले अघि राख्दै थिएँ किसानहरू 1,00,000+ यसमा सम्भावना हुनुहुन्छ, विगत 2-3 वर्ष अगाडितिर त किसानहरू पीड़ित हुनुभयो, उहाँहरूले समयमा उखुको पैसा पाउनु भएन भन्ने सवाल पनि थियो, त्यो सवाल अहिले छैन, अहिले चाहिँ उहाँहरूले उखु उपलब्ध गराउनुहुन्छ, उद्योगीले चाहिँ खाता मार्फत त्यो रकम उपलब्ध गराउनुहुन्छ, अहिले चाहिँ सतहमा त्यो विषय आएको छैन, त्यसैले अब किसानहरू उत्साहित हुनुहुन्छ, उहाँहरूलाई बरु प्रविधि र उन्नत जातको चाहिँ हामीले सहयोग सपोर्ट गर्न सक्यौं, अनुदान पनि छ, किसानहरूको लागि अनुदान छ, कृषि वन तथा वातावरण मन्त्रालय भएको छ नाम चाहिँ, त्यो मन्त्रालयको सचिवजीकै उपस्थितिमा हामी छलफल गरेका थियौं, उहाँले के पनि भन्नुभएको थियो भने भारत सरकारले नेपाललाई 2 उन्नत जातको बिरुवा तपाईँहरू लैजान सक्नुहुन्छ भन्दा चाहिँ सीमावर्ती ठाउँबाट उपलब्ध हुने पनि बताउनु भएको छ। अब यदि त्यो भन्दैमा फेरि किसानले लिइहालन् भन्ने पनि छैन, हेर्नुहोस् होइन, स्थानीय तहमा रहेका चाहिँ हाम्रो सरकारी कृषिसँग सम्बन्धित शाखा कृषि सेवा केन्द्र यिनीहरूबाट चाहिँ कृषि ज्ञान केन्द्र यिनीहरूबाट ती बिरुवाहरू उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ, थोरै उखुबाट धेरै चिनी उत्पादन कसरी गर्न सकिएला त, अनि चिनी पनि योभन्दा अझै क्वालिटीको कसरी निकाल्न सकिएला ताकि हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारबाट जुनसुकै उद्योगको लागि पनि चिनी नेपालमै उपलब्ध हुन सकोस् भन्ने विषयलाई पनि जोडेर जान सकिन्छ, विदेशबाट आउँदाखेरि 15% भन्सार तिरेर चिनी आउने गर्छ आयात हुँदा, त्यो 15% भन्सार भन्नुको चाहिँ राख्नुको मतलब के हो भने भित्रका उद्योगी व्यवसायहरूको चाहिँ फर्मा हो, उहाँहरूको पक्षमा स्वदेशी उद्योगको संरक्षणको पक्षमा राखिएको विषय हो, त्यसमा पनि रिभाइज गरेर थोरै बढाउन पो सकिन्छ कि होइन, चिनीकै विकल्पहरू हुन सक्छन्, अरू प्लान्टहरू सक्खरहरू पनि प्रयोगमा आइरहेछ होइन।
0: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी, नेपाल दर्पणमा खबरकै सिलसिला। चालू आर्थिक वर्षको 10 महिनामा 45,32,00,000,000 रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22,08,80,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका लागि 199 परियोजनामा 12,54,70,00,000, सेवामूलकमा 55 परियोजनाका लागि 4,23,24,00,000 र उत्पादनमूलकमा 42 परियोजनामा 2,70,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पूर्वाधारका 1 परियोजनामा 1,65,00,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11,50,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। वैशाखसम्म मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्रै होइन घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्।
0: मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नम्बर 4 एकली भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रोनिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित 3 पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 का सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 2 का फुन्चु दोर्जे तामाङ र भोटेकोशी गाउँपालिका 3 का पासाङ शेर्पा रहेका शस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरोला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
11: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक प्रयास गरे पनि त्यसबाट उचित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। कार्बन बिक्रीका लागि आयोजना गोल्ड स्ट्याण्डर्डमा दर्ता गर्नुपर्ने व्यवस्था छ। प्रावधान अनुसारको प्रक्रिया अगाडि नबढ्दा कार्बन व्यापारको लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। ठूला, मझौला तथा साना जलविद्युत आयोजनाले कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान गरेका छन्। साना जलविद्युत आयोजना समेत त्यसका लागि सक्रिय योगदान गरिरहेको अवस्था छ। आवश्यक संयन्त्रको विस्तार गर्न नसक्दा कार्बन व्यापारबाट प्राप्त हुने अपेक्षित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले जिम्मेवार निकाय र सरकारवालाहरूमाथि प्रश्न गरेको हो।
0: आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आउँदो असार 1 गतेसम्म रहनेछ। हरेक 32 महिना 16 दिनमा आउने यो विशेष महिनामा नित्य पाठ, पूजा, जप र ध्यान गर्न कुनै बाधा नरहने धर्मशास्त्रविदहरू बताउँछन्। तर मलमासमा नयाँ व्रत शुरू गर्न भन्ने मिल्दैन। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्य गाउँमा रहेको प्रसिद्ध मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। 1 महिनासम्म चल्ने यस मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरू भगवान विष्णुको दर्शन र पूजा आराधनाका लागि आउने गर्दछन्। 1700 वर्ष पुरानो मन्दिरमा माछाको मुखबाट प्रकट भएका विष्णुको अद्वितीय मूर्ति विराजमान छ, जुन हरेक मलमासमा विशेष आकर्षणको केन्द्र बन्दछ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको आन्ध्र प्रदेश सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले 30,000 भारतीय रूपियाँ र चौथो सन्तान जन्मिएका 40,000 रूपियाँ प्रोत्साहन रकम पाउनेछन्। यस्तै दोस्रो वा त्यो भन्दा बढ़ी सन्तान जन्माउँदा 25,000 रूपियाँ प्रसूति सहायता समेत दिने मुख्यमन्त्रीको भनाइ छ। राज्य सरकारले तेस्रो र त्यो भन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक 1,000 रूपियाँ पोषण भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनुभयो। यस्तै राज्य सरकारले तेस्रो सन्तान जन्मिँदा आमालाई 12 महिना र बाबुलाई 2 महिनाको बिदा दिने योजना पनि अघि सारेको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। आन्ध्र राज्यको प्रजनन दर सन् 1993 3 रहेको TFR अहिले 1.5 झरेको छ। मुख्यमन्त्रीले जनसंख्याको सन्तुलन कायम राख्न जन्मदर 2.1 आवश्यक हुने बताउनु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
0: जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एउटा अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सृजना गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ। अनुसन्धान टोलीले सन् 1985 2023 झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औषधमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ भने अध्ययन गरेका झण्डै 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। विशेष गरी उष्ण कटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित भएका छन्। यसअघि उच्च अक्षांशका क्षेत्रमा बढ़ी प्रभावित हुने अनुमान गरेको भए पनि अध्ययनले उष्ण कटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ। कर्कट र मकर रेखा बीच अवस्थित यो क्षेत्र तातो तथा जैविक विविधताले धनी छ। अक्सिजन कम हुँदा माछा लगायत जलीय जीवहरू बाँच्न संघर्ष गर्नुपर्ने अवस्था सृजना हुन्छ। अनुसन्धानकर्ताहरूले उष्ण कटिबन्धीय देशहरूका नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग NSL फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाण्डुमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीगमा यस पटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा संचालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको दशरथ रंगशालामा मात्र संचालन हुँदै आएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थण्डर्सलाई हराउँदै ललितपुरले लगातार तेस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाण्डु रेजर्सले जितेको थियो।
0: मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा पहिलो पटक आयोजित छायानाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले स्वर्ण पदक जितेका छन्। 33 किलोमिटर दूरीको यस रेसमा पुरूषतर्फ धीरबहादुर बुढाले 3 घण्टा 57 मिनटमा र महिलातर्फ सुनमाया बुढाले 5 घण्टा 25 मिनटमा दौड़ पूरा गर्दै उपाधि हासिल गरेका हुन्। रेसमा 12 महिला र 46 पुरूष गरी कुल 58 जना धावक धाविका सहभागी थिए भने 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। स्वर्ण पदक विजेताले 2-2 लाख रूपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कृमिबाट शुरू भई छायानाथ र चिताईकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको यस रेसको उद्देश्य छायानाथ क्षेत्रलाई अन्तर्राष्ट्रिय खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ।
1: मलेसियामा हुने 2 अन्तर्राष्ट्रिय T20 प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज काठमाण्डुमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। नेपालले यही मे र जूनमा हुने एसियाली खेलकुद महिला छनौट र एसीसी महिला प्रिमियर कप खेल्नेछ। नेपाली टोलीले यही मे 23-31 मलेसियामा हुने एसियन गेम्स महिला छनौट र त्यस लगतै जून 1-13 हुने एसीसी महिला प्रिमियर कप खेल्नेछ। प्रतियोगिताका लागि क्यानले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा 14 सहित 4 जना वैकल्पिक खेलाड़ी रहेका छन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले पंजाब किंग्सलाई 223 रनको लक्ष्य दिएको छ। धर्मशालामा टस हारेर ब्याटिङ गरेको बेंगलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 222 रन बनायो। बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याइरहेको पंजाबले ताजा अवस्थामा 8 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 76 रन बनाएको छ। तालिकामा बेंगलुरू 12 खेलमा 16 अंकसहित शीर्ष स्थानमा छ। पंजाब 12 खेलमा 13 अंकसहित चौथो स्थानमा छ। पंजाबले पछिल्ला 5 खेलमा लगातार हारिरहेको छ। आईपीएलमा आज राति 5 स्थानको राजस्थान रोयल्स र 8 स्थानको दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल पौने 8 बजे दिल्लीको अरूण जेटली रंगशालामा शुरू हुनेछ। यो खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा, प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
0: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नसिनेको च्याउ नखान बिग्रेको सुझाव, डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
1: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने, कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
0: भारतको आन्ध्र प्रदेशमा 3 वा त्यो भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा। आर्थिक सहित शिक्षा र अभिभावक विदा पनि उल्लेख्य बढ़ाउने।
1: र नेपाल सुपर लीगको 4 संस्करण भदौमा शुरू हुने, आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास थापा गाई र भोजन र बस्ने पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर,
1: प्रदेश सरकारहरू फेरबदल गर्नुपर्ने, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपाका संयोजक दाहालको भनाई, बालेन सरकार अध्यादेशको भन्दा चलेको आरोप,
0: कोहलपुर नगरपालिकाले 4 दिनमा 751 घर टहरा हटायो, बर्दियामा मलामी ओत लाग्न बनाइएको टहरा समेत भत्काइएको भन्दै स्थानीय असन्तुष्ट,
1: र आईपीएल क्रिकेटमा पंजाब र बेंगलुरू भिड्दै आजै राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट, डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। चालू आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै कार्यान्वयनमा आएको छ। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनाको अवधिमा कुल बजेटको 29% मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष सरकारसँग 19.98 अर्ब विकास बजेट रहेकोमा 4.30 अर्ब मात्रै कार्यान्वयन गरेको सकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चैत्र मसान्तसम्म विकास बजेट 3.42 अर्ब कार्यान्वयनमा आएकोमा वैशाख महिनाभर 87.47 करोड रकम कार्यान्वयनमा आएको छ। विकास बजेट कार्यान्वयन विगत 3-4 आर्थिक वर्षकै कमजोर देखिन्छ। गत वर्ष 10 महिनाको अवधिमा विकास बजेट 25.78 करोड बराबर कार्यान्वयनमा आएको थियो। सबैभन्दा धेरै पुँजीगत बजेट रहने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 10 महिनामा जम्मा 29.93 करोड मात्रै कार्यान्वयनमा ल्याएको छ। यो मन्त्रालयसँग वार्षिक 10.73 करोड विकास बजेट रहेको छ। अर्को धेरै विकासीय मन्त्रालय ऊर्जा तथा जलस्रोतले 31% अर्थात 1.26 अर्ब कार्यान्वयन गर्न सकेको छ। यो मन्त्रालयसँग वार्षिक पुँजीगत बजेट 3.55 अर्ब बढ़ी छ। कर्णाली सरकारको बजेट कार्यान्वयनको अहिलेको अवस्था विगतका 3-4 आर्थिक वर्षकै सबैभन्दा कम हो। 10 महिनामा कर्णाली सरकारले तलब भत्तातर्फको चालू बजेट 41% खर्च गरिसक्दा विकास बजेट त्यसको आधा मात्रै कार्यान्वयन गर्न सकेको छ।
0: सरकारका कर्मचारी र मन्त्रीहरू जेएनजी आन्दोलन र चुनावका कारण विकास बजेट खर्च हुन नसकेको तर्क गरेका छन्। मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा आएको मूल्यवृद्धि तथा अभावले अधिकांश सड़क पूर्वाधारका आयोजनाको काम ठप्प भएको छ।

0: एक्कासी बयासीमा यो 10 महिनाको अवधिमा प्रदेश सरकारले 32.65% बजेट खर्च गरिसकेको थियो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारहरू फेरबदल गर्नु परे सर्वदलीय सहमति खोज्नुपर्ने बताएको छ। आज वीरनगरमा भएको पत्रकार सम्मेलनमा नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन नभए आफूहरूलाई सरकारमा जान कुनै हतारा नभएको बताउनु भएको छ। कतै कंग्रेसको तर्फबाट र कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव आउने गरेको भन्दै उहाँले नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको दावी पनि गर्नुभयो। अहिले युवा त्योभन्दा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको उहाँको भनाई छ।
2: अहिले कंग्रेसलाई बाहिर पठाएर एमालेसँग मात्रै मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कंग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भनेर हामीले इन्कार गरेका छौँ र हामीले के भनेका छौँ भने यदि चाहिँ प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउन चाहिँ हाम्रो चाहिँ सहमति हुन्छ। त्यसो गर्यो भने त्यसले देशमा पनि लोकतन्त्र गणतन्त्रका पक्षमा हिजोको शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै एकै शक्ति एक ठाउँमा उभिँदा जनतालाई पनि एउटा ढाडस एउटा राहत अहिले हुन्छ।
1: दाहालले प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कंग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउने कुरामा चाहिँ आफ्नो सहमति रहने बताउनुभयो। यसो गरी देशमा लोकतन्त्र गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिदा जनतालाई पनि राहत मिल्ने प्रचण्डको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले अबको केही दिनमै सर्वदलीय सरकार बन्छ कि यिनै सरकार अगाडि बढ्छन् भन्ने कुरा देखिने बताउनु भएको छ। दाहालले अहिले बालेन्द्र शाह बालेन नेतृत्वको सरकार सही ढंगले अगाडि नबढ़ेको भन्दै दुई तिहाईको सरकार अध्यादेशबाट चल्नु लाजमर्दो भएको टिप्पणी गर्नुभएको छ। सरकारले पछिल्लो समय संसद छरेर अध्यादेश ल्याउनु र भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन नगरी डोजर चलाउने काम गर्नु लोकतन्त्र विरोधी कदम भएको उहाँको भनाइ छ।
2: पहिला सहयोग बुँदै आउँदाखेरि यी मोटामोटी कैयौं कुरा ठिकै छन् पनि भनेको हो, तर पछि सरकारका जब गतिविधि अगाडि बढ्न थाले समर्थन गर्न सकिने केही पनि देखिएको छैन। अध्यादेश चाहिँ पनि नेपालको सन्दर्भमा भन्ने हो भने अहिलेसम्म कहिल्यै नभएको, सदन सरकार आफैले बोलाउने, बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अध्यादेश ल्याउने भनेको यो लोकतन्त्रको त्योभन्दा ठूलो उपहासहरू केही हुनै सक्दैन भनेर सबै बुद्धिजीवीहरूले पनि यो प्रक्रिया बुझेका सबै मानिसहरूले पनि भनिराखेकै छन्। तपाईँहरूले पनि बुझिराख्नु भएकै होला, यो चाहिँमा राम्रो नियत देखिँदैन।
1: झण्डै दुई तिहाईको सरकारले गर्ने अपेक्षा अनुसार काम नगरे समर्थन र लोकतन्त्र विरूद्ध गए त्यसको प्रतिवाद गरिने चेतावनी उहाँले दिनुभएको छ।
0: कर्णालीको कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लामा अझै पनि असुरक्षित गर्भपतनका कारण अत्याधिक रक्तस्राव भएपछि मात्र महिला अस्पतालको सम्पर्कमा आउने गरेको पाइएको छ। औषधि सेवन गरी गर्भपतन भएपछि घरमै बस्ने र यदि स्वास्थ्यमा गम्भीर असर देखिएपछि मात्र ढिलो अस्पतालको सम्पर्कमा आउने गरेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। मान्यता प्राप्त स्वास्थ्य संस्था भन्दा पनि स्थानीय औषधि पसल तथा कोही नचिनेको स्वास्थ्यकर्मी मार्फत औषधि सेवन गर्ने घरमा बच्चा खसेपछि अस्पताल नजाने र अप्ठ्यारो अवस्थामा मात्र अस्पतालमा आउने गरेको उनीहरूको भनाइ रहेको छ। अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउँदा महिलाको ज्यान जान सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर सृजना रावलले बताउनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार अस्पतालमा आउने महिला मध्ये 10% महिला असुरक्षित रूपमा गर्भपतनको औषधि सेवन गरेर अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउने गरेका छन्। गाउँघरमा सचेतनाको कमीका कारण महिला आफ्नो ज्यान जोखिममा राखेर भए पनि समाजका कुरा मान्ने गरेको पाइएको छ। जुम्लाका 30 स्वास्थ्य संस्था मध्ये 13 स्वास्थ्य संस्थाले मात्र सुरक्षित गर्भपतनको मान्यता पाएका छन्। अहिलेसम्म जिल्लामा सञ्चालन रहेका कुनै पनि मेडिकल सुरक्षित गर्भपतनका लागि सूचीकृत नभएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
3: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको

0: संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
1: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
1: डढेलोले वन्यजन्तु तथा पंक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
0: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
1: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
0: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज
6: र मोबाइल नम्बर 98-586-56-455।
7: डिजिटल ठगीबाट बचौं।
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
8: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
10: रेडियो भेरी एफएम।
11: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर, प्रदेश सरकारहरू फेरबदल गर्नु पर्ने, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपा संयोजक दाहालको प्रस्ताव, बालेन सरकार अध्यादेशको भरमा चलेको आरोप लगायतका खबरहरू प्रस्तुत गर्यौं।
12: अब बाँकी खबर, बाँकीको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल ढोका जस्ता सामग्री आफै लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घर टहरा हटाइएको बताउनुभयो। वास्तविक सुकुमवासीलाई नगरपालिकालाई जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने भन्दै उहाँले होल्डिङ सेन्टरमा बस्नेहरू पनि घट्दै गएको बताउनुभयो। उहाँले वास्तविक सुकुमवासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिने भन्दै भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने दावी गर्नुभएको छ। कोहलपुर नगरपालिकाले 91 स्थित क्रिकेट मैदान आसपास रहेको सुकुमवासी बस्तीमा रोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपारको भवनमा अस्थायी रूपमा राखेको छ। होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घर जग्गा नरहेको र अन्य भविष्य के हुने भन्ने चिन्ता बढ़ेको बताएका छन्। कोहलपुर नगरपालिकाले बसपारको भवनका 3 तलाकामा परिवारको संख्या अनुसार समूहगत रूपमा राखेको छ। दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न संकट देखिन थालेको प्रभावितले बताएका छन्। नगरपालिकाले कम्तीमा राशन पानीको व्यवस्था गरिदिए राहत हुने पनि उनीहरूको भनाइरहेको छ। केही महिला सुकुमवासीले महिला र पुरूष एकै घरमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन्। यो सेन्टरमा 279 जना रहेकोमा 60 जना बालबालिका पनि रहेका छन्। यसैबीच बाँकेका विभिन्न मानव अधिकार तथा कानूनसँग क्षेत्रसँग सम्बन्धित अधिकार कर्मीले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन पनि गरेको छ।
11: यस्तै डिभिजन वन कार्यालय बर्दियाले वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काएको छ। अतिक्रमित वन क्षेत्रको खाली गराउन थालेको कार्यालयले बारबर्दिया नगरपालिका 2 लठुवा घाटमा मलामी ओत लाग्नका लागि निर्माण गरिएको टहरा समेत भत्काएको छ। वन जंगलको बीच भागमा निर्माण गरिएको हुनाले टहरा भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिव बहादुर केसीले डिभिजन वन कार्यालयसँग अनुमति नलिई रूखहरूको बीचमा टहरो निर्माण गरेको हुनाले भत्काइएको बताउनुभयो। बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले भने मलामीलाई घामपानीबाट ओत लाग्नका लागि सामुदायिक वनको सहमतिमा टहरा बनाइएको बताउनु भएको छ। सामाजिक कामका लागि सार्वजनिक सम्पत्तिका रूपमा निर्माण गरिएका संरचना भत्काउन नहुने उहाँको भनाइ छ। बारबर्दिया नगरपालिकाले गत वर्ष 22 लाख रूपियाँको लगानीमा निर्माण गरेको 3 टहरा भत्काएपछि स्थानीय भने असन्तुष्ट बनेका छन्। स्थानीय सामुदायिक वन र वडावासीले माग गरेपछि बजेट विनियोजन गरेर टहरा निर्माण गरिएको नगरपालिकाले जनाएको छ। यसैगरी स्वतस्फूर्त रूपमा खाली भएको मधुबन नगरपालिका 4 माजट चोकमा समेत डिभिजन वन कार्यालयले डोजर चलाएको छ।
12: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आग लागि भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 बजे आग लागि भएको हो। नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आग लागि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको मदतमा 4 बजे आगो नियन्त्रणमा लिएको उहाँको भनाइ छ। आग लागिबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
11: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
4: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौं।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
18: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटना

0: गोपाल खड्का तथा सदस्यहरूमा शरद भण्डारी र गणेश कार्की रहनु भएको छ। अनुशासन तथा अपील समितिको संयोजक सुन्दर पोखरेल, प्रचार प्रसार समिति संयोजक अग्नि विशी, स्वास्थ्य समन्वय समिति संयोजक केशर रोकाय, होटल व्यवस्थापन समिति संयोजक भूपेन्द्र साईलाई तोकिएको छ। यसै गरी सचिवालय व्यवस्थापन समितिको संयोजक मदन बुढा थापा तथा सदस्यहरूमा विष्णु बुढा थापा, राज के खत्री, बलाराम तिवारी, गणेशमान खनाल रहनु भएको छ। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र कर्णाली प्रदेश फुटबल संघको आयोजनामा हुने यस प्रतियोगितामा प्रदेशका 10 जिल्लाका टोलीहरू सहभागिता रहनेछ। 4,00,000 प्रथम पुरस्कार रहेको यस प्रतियोगिताको प्राविधिक पक्षमा सुर्खेत जिल्ला फुटबल संघले गरिरहेको छ।
1: भेरी खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले पंजाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। धर्मशालामा 223 रनको फराकिलो लक्ष्य पाएको घरेलु टोली पंजाबले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। टस हारेर पहिलो ब्याटिङको निम्ति पाएको बेंगलुरूले 4 विकेट गुमाएर 222 रन बनाएको हो। बेंगलुरूका वैटिक ओयरले 73 तथा विराट कोहलीले 58 रनको अर्धशतक पारी खेल्दा देवी दत्त पडिक्टरले भने 45 रन जोड्नु भयो। पंजाबको हरप्रीत बरारले भने 2 विकेट लिनु भएको छ। पंजाब 12 खेलमा 13 अंकसहित 34 स्थानमा छ भने समान खेलमा बेंगलुरू 16 अंकसहित 6 स्थानमा रहेको छ। शुरूका 7 खेलमा मात्र 1 अपराजित रहेको टोलीका रूपमा रहेको पंजाबले पछिल्ला 5 खेलमा लगातार हार बिहोरेको छ। यसै गरी बेलुका 7:45 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। राजस्थान 11 खेलमा 12 अंकसहित 5 स्थानमा छ भने दिल्ली 12 खेलमा 10 अंकसहित 8 स्थानमा रहेको छ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै। विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर।
0: प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपा संयोजक दाहालको भनाई, बालेन सरकार अध्यादेशको भरमा चलेको आरोप।
1: कोहलपुर नगरपालिकाले 4 दिनमा 750 घर टहरा हटायो। बर्दियामा मलामी ओत लाग्न बनाएको टहरासँग भत्काएको भन्दै स्थानीय असन्तुष्ट।
0: र आईपीएल क्रिकेटमा पंजाब र बेंगलुरू भिड्दै आज राजस्थान रोयल्स र दिल्ली पनि खेल्दै। अवस्त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित बिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।
2: यो हो बदियाको आवाज।
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 7 बजेको छ।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही जेठ 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
7: हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिकेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98-124-41-116। फेरि सुन्नुहोस् है 98-124-41-116। लामा वाटर

0: प्रूफिंग सोल्यूशन एंड सप्लाईज ठाकुर बाबा नगर पालिका एक भूरी गाँव नया बस पार्क वर्दिया।
1: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
2: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
1: अनि टिभीएस कम्पनीको किन नि?
2: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूजा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
1: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
2: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
1: ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन शपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

सिन्दुर चुरा पोते गहनामा नहुने रहेछ माया। माया त मनमा अनि भावनामा हुने रहेछ। जसको हातको सिन्दुरलाई उसको माया पाउन सकिन, जसको माया पाए उसको हातको सिन्दुर लाउन सकिन। मलाई लाग्छ मेरो जीवन व्यर्थ छ, मायाको अर्थ नै हरायो जीवनबाट।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन छ सधै बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: डमरले टिप्टु दिल्ली बेङ्गल जति दखल दियो त
1: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो मेरो कोट प्यान्ट ल्याऊ त
2: ए लिनुस् त
1: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त
1: अर्को जोड त सिलाउने नै हो त्यो सँगै बुवाको लागि दौरा सरवाल तिम्रो लागि कुर्ता सरवाल सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो
2: ओहो बिनाजु यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि
3: हाम्रो यहाँ खान कपडा स्कुल ड्रेस कोट प्यान्ट सलवार ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरिगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9841845875
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग्स्मै

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू।

0: थप जानकारीका लागि स्रोत राइटर राधा रिजाल 9869177777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
1: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081530105 र 9703500450।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन।

0: नमस्कार, ठाकुरबाबा नगरपालिका विशेष रेडियो कार्यक्रम हाम्रो ठाकुरबाबामा सौगात श्रेष्ठको तपाईँलाई हार्दिक स्वागत छ। ठाकुरबाबा नगरपालिकाको कार्यालयबाट प्रवाह भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा नगरपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजनाहरू लगायत विविध विषयमा सूचना दिँदै नगरपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो। यो कार्यक्रम ठाकुरबाबा नगरपालिकाको कार्यालय सैनवार बर्दियासँग मिलेर रेडियो टाइगर बर्दियाले तयार पारेको हो। यो कार्यक्रम हरेक आइतबार राति र पुनः प्रसारण भोलिपल्ट सोमबार बिहान रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सकिन्छ। यसका साथै तपाईँ हामीलाई अनलाइनमा tigerkhabar.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रोसँगै इन्टरनेटको विभिन्न माध्यमहरूबाट पनि सुन्न सक्नुहुन्छ। आज कार्यक्रमको 40 अंक हो। आजको अंकमा हामीले बर्दिया राष्ट्रिय निकुञ्जको 50 स्वर्ण जयन्ती महोत्सवमा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले गर्नुभएको सम्बोधनको सम्पादित अंश प्रस्तुत गर्दैछौ।
1: ठाकुरबाबा नगरपालिकामै रहेको हुँदा यहाँहरू सबैलाई विभिन्न जिल्लाबाट आउनुहुने मान्य मन्त्रीज्यू लगायत सबैलाई ठाकुरबाबा नगरपालिकामा हार्दिक स्वागत पनि गर्न चाहन्छु। धेरै कुराहरू उठिसकेका छन्। वास्तवमा बर्दिया जिल्ला यो जङ्गलसँग जोडिएका पालिकाहरू असाध्यै पीड़ामा छन्। नागरिकहरू प्रताड़ित भइरहेको अवस्था छ। यसलाई व्यवस्थित गर्ने दायित्व राज्यको नै हो। हामीले वन्यजन्तुहरू बनाउँदै गर्दा यसको उचित व्यवस्थापनका कुराहरू पनि गर्नुपर्छ भन्ने कुरालाई हामीले बिर्सिएका कारण अहिले समस्याहरू उत्पन्न भएका छन्। पूर्ववक्ताहरूले पनि धेरै कुरालाई रिपिट गरिरहँदा मैले के मात्र भन्न चाहन्छु भने पहिला यसको वैज्ञानिक अध्ययन पश्चात मात्रै संख्या एकिन भएपछि मात्रै वन्यजन्तुको संख्या बढाउन मान्य मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। र हामीले यो हिजो स्थापना गर्दै गर्दा यसलाई संरक्षणका दृष्टिकोणले मात्रै कानूनहरू निर्माण गरियो। यसलाई उपयोगितासँग जोड्ने कुरा, यसलाई उत्पादनसँग जोड्ने कुरामा हामी धेरै चुकेको देखिन्छ। खास गरेर यहाँका वन पैदावारहरू, यहाँबाट उत्पादन हुने ढुङ्गा गिटी बालुवाका कुराहरू र यहाँबाट नदी हुँदै बगेर जाने हाम्रा काठहरू, यी सबै कुरालाई हामीले बिर्स्यौं जस्तो मलाई लाग्छ। धेरै बर्दिया राष्ट्रिय निकुञ्जबाटका धेरै काठहरू बगेर भारत पुगिरहेको अवस्था छ। यहाँका नदीजन्य पदार्थहरू बगेर भारत पुगिरहेको अवस्था छ र यसलाई हामीले नीतिगत रूपमा सुधार गर्न सकेनौ र यसको उपयोगसँग हामीले नागरिकलाई जोड्न सकेनौ। त्यसकारण नागरिकमा एकदमै ठूलो वितृष्णा बढेको छ। वन्यजन्तुले क्षति गरेर जान्छ, उसको घर भत्काएर जान्छ, उसलाई हामीले एउटा मुढा काठ दिन सक्ने अवस्था छैन। हाम्रो कानूनमा हामी कहाँ सिक्यौं, यसलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने कुरामा हिजोका सरकारहरू त चुक्दै आए। मेरो आग्रह छ मान्यजीहरूले ती चुकेका सरकारका कारण मैले अवसर प्राप्त गर्नुभएको छ। यहाँहरूको कार्यकालमा पनि फेरि जनतालाई झुक्क्याउने काम नहोस्, म यसको मान्यजीलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। नीतिगत सुधारका कुराहरू भने निकुञ्ज एन, वातावरण एन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियावली सबै कुराहरू पुराना भइसके, समय सापेक्ष भएन। यसलाई उत्पादनसँग, व्यावसायिकतासँग र नागरिक मैत्री बनाएर कानून संशोधन गर्नुपर्छ भन्ने मेरो आग्रह छ। नागरिकको जग्गा फिर्ताका कुराहरू, आफ्नो क्षेत्रफल बाहेकका नागरिकले अहिलेसम्म उपयोग गर्न पाएका जग्गाहरू फिर्ताका लागि आग्रह गर्न चाहन्छु। भुलिगाउँ, अब्रेली, तेलपानीको बाटो, खास गरेर यो कर्णाली, कहीँका नागरिकहरूले हिजो राजापुर, हाम्रो ठूलो नाका थियो, बजारको नाका थियो, त्यहाँ बजार खेल्न आउने, बजार गर्न आउने, आफ्नो उपभोग सामानहरू लिन आउने यो ठूलो हुलाकी राजमार्गका रूपमा प्रयोग भएको यो बाटो हालसम्म पुनर्निर्माण हुन सकेको छैन। म सम्झन चाहन्छु पूर्व महानिर्देशक डाक्टर महेश्वर ढकाललाई, पूर्व मन्त्री डाक्टर वीरेन्द्र महतोलाई लगायत एम बहादुर साईजीलाई सबैलाई स्मरण गर्न चाहन्छु। उहाँहरूको सहयोगले बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक राम लगायतका वार्डेनहरूको सहयोगले त्यसको ट्र्याक निर्माण हुने काम चाहिँ भएको छ। तर त्यो केही चुरेका भाग पर्ने हुँदा त्यो फेरि उच्चैले त्यसको अवस्था नाजुक भएको छ। त्यसलाई व्यवस्थित गर्ने कुरामा मान्य दिदी साहबलाई मैले पटक पटक भेटेको पनि छु, आग्रह पनि गरेको छु, त्यसलाई व्यवस्थित गरौं। तपाईँहरूको चोरी सिकाइत नियन्त्रणका लागि तपाईँहरूको त्यहाँ पोस्टमा रहेका सेनाहरूलाई पनि उद्धार गर्नका लागि, घाइते बिरामी भएको खण्डमा उद्धार गर्नका लागि, काम लागेर त्यहाँ त्यत्रो बसोबास रहेको नागरिकहरूलाई पनि एउटा यातायात सुविधासँग जोडिने हुँदा त्यो कुरालाई व्यवस्थित गर्न आग्रह गरेका छौँ। मान्य मन्त्रीज्यू, मान्यजीहरू हुनुहुन्छ, त्यसलाई व्यवस्थित गर्ने कुरामा यसबाट पक्कै पनि हामीलाई विश्वास गर्न सकिन्छ, त्यसको काम हुनेछ। निकुञ्ज भएर पूर्व पश्चिम राजमार्ग गएको छ, त्यो राजमार्गमा यो 21 औं शताब्दीमा पनि हामीले टाइम कार्डको प्रयोग गरेका छौँ। ठिक छ, टाइम कार्डको प्रयोग गरौं, टाइम बाइन गरौं, तर त्यो नागरिकलाई झरेर, गाडीबाट झरेर, टाइम लिएर फेरि अर्को ठाउँमा गएर, चार ठाउँमा गएर टाइम लिएर जाने अवस्थाको अन्त्य गर्नुपर्छ। अहिले 21 औं शताब्दी हो, त्यो 21 औं शताब्दीमा पनि हामीले नागरिकलाई सहज गर्न सकेनौँ भने, प्रविधिलाई प्रयोग गर्न सकेनौँ भने नेपाल कहिले अगाडि बढ्छ? हामीले अघिल्लो मान्य वीरेन्द्र महतो मन्त्री हुँदाखेरि एउटा कार्यक्रम थियो, मलाई लाग्छ त्यो कार्यक्रममा राष्ट्रिय स्तरकै कार्यक्रम थियो, त्यहाँ म जाने अवसर पाएको थिएँ। त्यहाँ मैले कुरा राखिसकेपछि मान्य मन्त्रीज्यूले त्यो टाइम कार्ड कसरी हटाउन सकिन्छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निकुञ्जसँग जोडिएका जाति निकायका संस्थाहरूसँग सम्बन्धित गरी छलफल गर्दा हामीले एउटा सेक्टरमा ब्रह्मपुरदेखि साइनवार सेक्टरमा विद्यावास जडान भएको छ, त्यसलाई अझै सञ्चालनमा आएको छैन, र आम्बासादेखि चिसापानीसम्मको फाण्डो पनि त्यस्तै छ। वन पर्ने हुँदा बर्दिया राष्ट्रिय निकुञ्जसँग सडक विभागले पनि सम्बन्धित गरेको देखिँदैन, सडक विभागले आफ्नो कम्तीमा पनि 31 मिटर क्षेत्र खाली गरिदिने हो, त्यसलाई सफा गरिदिने हो भने नागरिक र वन्यजन्तु बीच टकराव हुन्थेन, त्यसले दुर्घटना न्यूनीकरण पनि हुन्थ्यो, नागरिकलाई पनि सहज हुन्थ्यो। त्यस कुरामा पनि मान्य मन्त्रीज्यूको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु। र खास गरेर बनिया राष्ट्रिय निकुञ्ज अथवा निकुञ्ज विभागले वन मन्त्रालयले एउटा कानून बनायो वन्यजन्तु पालनका लागि, त्यो करोडपतिहरूलाई मात्रै ती स्थानमा राखेर बनाइयो। खास गरेर वन्यजन्तु पीडित नागरिकहरूले केही वन्यजन्तु पालेर आफ्नो आमदानी बढाउने कुरामा हाम्रो ध्यान पुगेन, मेरो आग्रह छ। कम्तीमा पनि यो निकुञ्जमा बसोबास गर्ने नागरिकहरूले 2-4 वटा जनावर पालेर, वन्यजन्तु पालेर पनि आफ्नो जीविकोपार्जन गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ। त्यसका लागि यहाँहरूको ध्यान जाओस्, त्यो कानून संशोधन होस् भन्ने मेरो आग्रह छ। अर्को जुन राहतको कुराहरू छ, वन्यजन्तुले क्षति गर्ने कुरा छ, त्यो राहतलाई अब क्षतिपूर्तिहरू पाकदान गर्नुपर्छ, यसलाई बिमासँग जोडेर हुन्छ या अन्य कुनै प्रक्रियाले हुन्छ, यसलाई हामीले यदि क्षतिपूर्तिमा परिणत गर्यौँ भने नागरिकलाई र मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणमा यसले सहयोग पुग्छ। त्यसका लागि एक द्वार प्रणाली हुन जरुरी छ, चाहे त्यो स्थानीय सरकारबाट भए अझै सहज, मेरो आग्रह छ। किनभने नागरिकले निकुञ्जबाट करिब करिब महिना दिनभित्र पाइरहेको अवस्था छ भने वनमा एक एक वर्ष भइसक्यो मान्छे मरेको पैसा नपाइरहेको अवस्था छ, बाली नानीको क्षतिको पैसा नपाइरहेको अवस्था छ। त्यस कारणले गर्दा यसलाई एक द्वार प्रणालीमा लैजान सकियो, बिमासँग जोड्न सकियो भने सहज हुन्छ। अर्को हाल अघि नै धेरै प्रमुखहरूले उठाइसक्नुभयो, खास गरेर यो निकुञ्ज बन्नुभन्दा अगाडिका धेरै बस्तीहरू छन्, वनसँग जोडिएका बस्तीहरू छन्, ती बस्तीका नागरिकहरूले आफ्नो क्षति भयो भने क्षतिपूर्ति पाउने व्यवस्था छैन, त्यसलाई पनि नीतिगत सुधार गरेर ती नागरिकहरूले पनि आफ्नो क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्छ। र यो सुकुमवासी अव्यवस्थित जुन बसोबासीहरूको कुरा उठिरहेको दिनादिन सूचनाहरू प्रकाशन गरेर नागरिकहरूलाई जुन आतंकित सिर्जना गर्ने काम भएको छ, यसलाई मान्य मन्त्रीज्यूको म ध्यान आकर्षण गर्न चाहन्छु। पहिला वास्तविकता पहिचान गरी त्यस्तो अवस्थित ढङ्गले बसेका नागरिकहरू जुन सुकुमवासी पनि होइनन्, यस्ता नागरिकहरूलाई हटाउने कुरामा स्थानीय सरकार यहाँहरूको साथ रहनेछ भन्दै निकुञ्जका धेरै कुराहरू, खास गरेर नागर मैत्री छैनन्, कानूनहरू नागरिक मैत्री छैनन्, तर यो तजविजी कानून जस्तो देखिन्छ, निकुञ्जको वारेन्ट चाहिँ अलिकति नागरिक मैत्री भयो भने त्यही कानून सहज भएर जान्छ, निकुञ्जको वारेन्ट अलिकति कानून मैत्री भइदियो भने त्यहाँ कन्फ्लिक्ट उत्पन्न हुन्छ। त्यस कारणले गर्दा हाल मन निर्वाचित भइसकेपछि संयोग भनौँ या के भनौँ, सबै नागरिक मैत्री खास गरेर संरक्षणसँग नागरिकलाई जोड्नुपर्छ भन्ने प्रकृतिका वार्डनहरू यहाँ भएका कारण बर्दियाका धेरै स्थानहरूमा बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका स्थानीय पालिकाहरूको समन्वय राम्रो भएको छ। त्यसका लागि म यहाँका वर्तमान वार्डन लगायत सबै टिमलाई आभार प्रकट गर्न चाहन्छु। मान्य मन्त्रीज्यू, खास गरेर हामी असाध्यै प्रताडित भएका छौँ। यो विषय हिजोका सरकारले नगरेका विषयहरू हुन्, खास गरेर हाम्रो अगाडि ढुङ्गाकी ती बालुवाहरू छन्। स्थानीय सरकारले त्यसको रोयल्टी उठाउन पाउँदैन। यहाँबाट उत्पादन हुने कार्बनका पैसाहरू, यहाँबाट उत्पादन हुने रोयल्टीका पैसाहरू स्थानीय सरकारले उपयोग गर्न पाउँदैन। यो मेरो आग्रह छ। यस्ता पालिकाहरूलाई, निकुञ्ज वनसँग जोडिएका पालिकाहरूलाई खास गरेर नेपाल सरकारले हामीले यस्ता खर्च गर्नुपर्ने हुन्छ। अहिले त्यही बजेटले सडक निर्माण गर्छौँ भने हामीले वन्य जन्तु चेकबार लगायतका कामहरू गर्नुपर्ने हुन्छ र आजसँग जोड्नुपर्ने काम हुन्छ। यस कारणले मेरो आग्रह छ, यहाँहरूले सबैले एउटा डालोमा नहालेर हिजोका सरकारले गरेका गल्तीलाई नदोहोर्याइकन यहाँहरूले पक्कै पनि यसपटक संरक्षणमा सहयोग गर्ने यी नागरिकहरू, यी पालिकाहरूलाई पक्कै पनि हेर्नुहुनेछ भन्ने विश्वास छ। यहाँलाई पुनः बर्दियामा स्वागत गर्दै यो स्वर्ण जयन्तीको भव्य शुभकामना सहित मेरा भनाइन्त गर्छु। धन्यवाद, नमस्कार, जय ठाकुर।
0: कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव, सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ। अब आजको कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ। कार्यक्रम सुनिदिनुभयो, तपाईँलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी अर्को हप्ता आजकै समयमा लिएर आउने नै छौ। संरक्षण र विकासका लागि समर्पित रेडियो टाइगरबाट प्रसारण हुने ठाकुरबाबा नगरपालिका विशेष रेडियो कार्यक्रम हाम्रो ठाकुरबाबाका आउँदा अङ्कहरू पनि सुन्ने प्रयास गर्नुहोला। नगरपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं। हवस् त, अर्को अङ्कमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै बिदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
3: Yo, listen out there! For all you people in love, check out this one!

0: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
1: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815940001 र 9866949140।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।